0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: तपाईहरुले सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आप

0: लाइट पूजा आजा शुभ कार्य को लागि आवश्यक पर्ने संपूर्ण सामग्री उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पंगेनी र पीमा डुमरी पंगेनी
1: मोबाइल नम्बर 9847621380।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन। राम्रोसित कहाँ बनाउँछन् होला?
3: ए, कुरो त्यस्तो भयो, यो नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनी का सामानहरू वारेन्टी का साथ बनाइनुका साथै विभिन्न ब्रान्ड का फ्रिज, वाशिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वाशिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9855954963, 9855554 र 9800847723।
4: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
4: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
5: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
4: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
4: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
5: मुटुको जाँच, ईसीजी सेवा।
4: भाँचिएको हड्डी प्लास्टर सेवा।
5: डिजिटल एक्सरे सेवा।
4: चिरफार गर्ने,
5: थाइराइड जाँच,
4: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
5: सर्वसुलभ फार्मेसी सेवा।
4: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
5: फोन नम्बर 7364141087, मोबाइल 9849706747।

0: सुनिए अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जेपी सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन 315 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
0: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
2: मिठा मिठा गीत सुन्न पाउने गीतै

नमस्कार नमस्कार नमस्कार ने हार्दिक हार्दिक स्वागत गर्दछौ शापमा सांगीतिक स्थिति र विभाजन गराउँछौ कार्यक्रम गाम्बसीका भागका कृष्णदर चौधरीबाट अनि दिवाकालीन समयबाट कार्यक्रम गाम्बसीका भागकाको पर्खाईमा प्रतीक्षामा रहनु भएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घडी मेटाउनका लागि आजको सुन्दर बसाई बिहिबारीय बसाईमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गाम्बसीका भागका यहाँहरूले स्याङ्जे जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट लाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। विभिन्न माध्यमहरूबाट हामी तपाईँहरूसँग जोडिने गर्दछौ र तपाईँहरूसँगै करिब करिब 2 बजेसम्म 1 घण्टाको समय अवधिभर रहने गर्दछौ। यो 1 घण्टाको समय अवधिभरमा हामीले विभिन्न कलाकारहरूका आवाजमा सजिएका विशुद्ध नेपाली लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ र हामी 6 दिन कार्यक्रममा तीनै भाकाहरूको साथमा चाहिँ उपस्थित हुने गर्दछौ। हप्ताको 6 दिन हामी शनिबार उपस्थित हुने छैनौ, यद्यपि हामी अन्य दिन चाहिँ आइतबारदेखि शुक्रबारसम्म विभिन्न बसाई लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। पक्कै पनि हामीसँग निरन्तर लामो समयदेखि यहाँहरूसँगै सहयात्रा पनि गरिराख्नु भएको छ, हामीलाई सुनेर साथ दिनु भएको छ, निकै लामो समयदेखि हामीलाई माया गरेर हामीसँगै जोडिनु भएको छ, हामीसँगै सहयात्रा गर्नु भएको छ। पक्कै पनि यहाँहरूको यो साथ र सहयोग अनि मायाप्रति चाहिँ हामी आभारका शब्द व्यक्त गर्दछौ। र आज हामी बिहिबारी व्यवसायमा छौं, सम्भवत यो हप्ताको अन्तिम दोस्रो श्रृंखला भन्नुपर्छ। र हामी आजको बिहिबारी व्यवसायमा रहेर नयाँ तथा पुराना लोकगीत भाकाहरूलाई चाहिँ कार्यक्रममा स्थान दिने गर्दछौ। पक्कै पनि यहाँहरूलाई जानकारी छँदैछ, यद्यपि हामी कार्यक्रमको बारे चाहिँ यहाँहरूलाई जानकारी गरायौं र विशेष गरी दिउँसोको समय छ, दिउँसोको समयमा धेरै जस्तो कामहरू चाहिँ अलि कमै हुने गर्दछन्। यद्यपि कामको छोटाहरूमा चाहिँ काम त धेरै नै हुने गर्दछ, तर यति बेला काम चाहिँ सम्भवतः मलाई लाग्छ काम छैन, जहाँसम्म यहाँहरू धान पनि गोडेर सक्नु भएको छ अथवा धान गोड्ने समयमा हुनुहुन्छ, कोदो गोड्ने समयमा हुनुहुन्छ। यद्यपि दिउँसो चाहिँ अलिकति गर्मी हुने भएको कारण तपाईँहरू घरमै हुनुहुन्छ, रेडियो चाहिँ सुन्दै हुनुहुन्छ, यहाँहरूको नजिकै चाहिँ हामी रेडियो सेट मार्फत अथवा अनलाइन मोबाइल एप्लिकेशनको माध्यमबाट चाहिँ गुन्जिरहेका छौं। यहाँहरूको कानबाट मस्तिष्कसम्म मनसम्म हामी पुग्ने चाहिँ प्रयास गरेका छौं र आज हामी तीनै भाकाहरूलाई कार्यक्रममा जोड्नेछौ। पक्कै पनि यी भाकाहरूसँग यहाँहरू रमाउनु हुनेछ, करिब करिब 2 बजेसम्म हामी तीनै भाकाहरूलाई कार्यक्रममा जोड्नेछौ क्रमबद्ध रूपमा रहेर भन्दै अब भने कति पनि ढिला नगरिकन कार्यक्रमको शुभारम्भमा दैलो उघार्छौ सुमधुर खालको भाकाबाट। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं, यहाँहरू भने हामीसँगै रहनुहोला।

आहा लौनरी यस्तो भए मकिना तिमी बिना राजै एकछिन बाँच्नै सकिन अत्यन्तै सुमधुर खालको भाका दबहर समक्ष जोड्यौं आजको यस सुन्दर बसाईमा रहेर सुरेश सञ्चान अनि अञ्जिता विश्वकर्माको आवाजमा सजिएको भाका दबहर समक्ष जोडेका हौं हामीले सही सुमधुर खालको भाकासँगै हामी कार्यक्रमको शुभारम्भमा दैलो पनि उघार्यौं र यो भाकामा चाहिँ सुरेश सञ्जानको चाहिँ शब्द तथा लय चाहिँ रहेको छ र यति बेलाको क्रममा हामी फेरि अर्को भाका दरबार समक्ष जोड्छौं सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौं विश्रामपछि पुनः उपस्थित हुने नै छौं यहाँहरू भने रेडियो सेट छोडेर कतै नसानुहोला।

0: सुन्नुहुन्छ वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ। सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
1: यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
0: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
1: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
0: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
1: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
0: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
1: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
0: प्रोपराइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ आठ मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9847-71481 र 9800-54415।
2: ओएमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
3: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
2: सिरियसली, वालिङमा यस्तो वाओ लुक्स दिने सलुन छ? म त छक्क परे।
3: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
2: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
2: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
3: सम्पर्क मोबाइल 9462-98145।
4: होइन, के भयो, किन बन्द भएको गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
4: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
4: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्न त?
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
5: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
5: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आर्ट जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364-41-502, मोबाइल 9850-40-502 र 9860-51-401।
6: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
6: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
6: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला जयलक्ष्मी ट्रेडिंग वालिङ एक कालीमाटी सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440
7: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो
8: ओहो मेरो पनि भैँसी बिरामी छ औषधि लिन जान पर्ने छ ल न त सँगै जाम कहाँ हो
7: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो हो त्यही पाइन्छ हिँड त्यही जाम
8: हजुर यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरिराजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बङ्गुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ
7: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा
8: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता
7: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि मोबाइल 98-560-5168 र 98-673-70-771

हजुर, कार्यक्रमको क्रममा राखिएको यो छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ। कार्यक्रमका मुसिका भागमा यहाँहरू भर्खरै मात्र रेडियो खोल्दै हुनुहुन्छ भने सुन्दै हुनुहुन्छ स्वाङ्गु जिल्लाको पहिला आवाज सामुदायिक रेडियो आदिखोला FM 105.4 MHz। इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगइन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। आज हामी कार्यक्रम गाम्बसीका भाकाको बिहिवारीय व्यवसायमा छौं। आजको व्यवसायमा रहेर हामी दबहर समक्ष विशेष गरी नयाँ तथा पुराना लोकगीत भाकाहरूलाई चाहिँ कार्यक्रममा स्थान दिने दिनमा छौं। तिनै भाकाहरूलाई पनि हामी क्रमबद्ध रूपमा बस्दै अगाडि बढ़िरहेका छौं। रबको बाँकी 30 मिनटको समय पनि हामी तिनै भाकाहरूलाई स्थान दिनेछौं र दबहरू पनि हामीलाई सुनेर साथ दिनुहुनेछ यो विश्वास पनि राख्दै यति बेला हामी अर्को भाका दबहर समक्ष जोड्छौं। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने रेडियो सेट छोडेर कतै नजानुहोला।

यहाँ भेट्न आउनु है मायाको देशैमा यीशु मधुर खालको फाटासँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बेसीका भाग्यमा। आज हामी देवहर समक्ष सुमधुर खालका नयाँ तथा पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै देवहरसँगै सहयात्रा गर्ने कोशिशमा जुटिरहेका छौं। रेडियो बुलाकको क्रममा हामी अर्को पुरानो भाका जोड्छौं। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौं। यहाँ पनि हामीसँगै रहनुहोला।

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालु चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुर लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गुटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
3: साथै बाङ्गुटिङ्गो दाँत तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0365900025, मोबाइल 9860478722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
4: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364140696।
6: अरे, फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
7: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर? त्यसलाई च्याट्टै छाडिहाल न अब।
6: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
7: अरे, 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
6: ए हो र, तर ओल्डिङमा के के पाइन्छ नि?
7: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा IPTV र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। त्यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
6: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड वर्लिङ इन्टरनेट।
7: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9800153 2350 र सहयोगका लागि मोबाइल 9800285715 र 9800153051।
8: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
9: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
8: कहाँ जानु भयो र एकै ठाउँमा नभेट्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
9: ए हो र, ल ल ठिकै छुटेछ, टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
8: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
9: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
8: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
9: मोबाइल नम्बर 9847621380।
10: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
11: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
10: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
11: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
10: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ 8 मोड, पेट्रोल पम्पको अगाडि, प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला, सम्पर्क नम्बर 0363414246, मोबाइल 9856501119 र 9856333246।
12: रेडियो आदिखोला 105.4

हजुर कार्यक्रमको क्रममा राखिएको यसचोटि अनि अन्तिम व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रम काम विशेषा भागमा। आज हामी बिहिबार व्यवसायमा रहेर नयाँ तथा पुराना लोकगीत भागकाहरूलाई कार्यक्रममा जोड्दै तपाईँहरूसँगै सहयात्रा गर्दा गर्दै अब भने हामी कार्यक्रमबाट छुटिएर जानुपर्ने समयमा आइपुगेका छौं। तपाईँहरूमा आज रहेर यिनै अनि यस्तै मधुर खालका भागकाहरूसँगै सहयात्रा गर्ने मन हुँदाहुँदै पनि छुटिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भागकाहरूसँगै सहयात्रा यात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्णमा पनि धेरै धन्यवादको शब्द व्यक्त गर्दै जाँदा जाँदै यहाँहरू समक्ष अर्को सुमधुर खालको भाका छोड्दै आजकै सुन्दर व्यवसाय बिहिबार व्यवसायबाट म पनि विदा हुने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते। जय गीत, जय संगीत।

0: सुनत न, अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: त्यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गडेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469918921 र 98462939399।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
3: ए, कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560054963, 98560554 र 98028447723।
1: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
4: मेड इन बाबा फर्निचर हो नि, नामै काफी बाबा फर्निचर।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
5: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
5: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
6: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 0663-691-0004।
2: सम्पर्क मोबाइल 97484-34484।
7: चोरी घर का मौरी घर उद्योग भेटकोट नगरपालिका 7 सेन्जा।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वाली नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
8: र मिर्दे करिडोर आदिको छेउमा
2: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 0663-440-331। मोबाइल 98560-55331।
9: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निक्षेप संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निक्षेप संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 03674146624।

0: Arima Vikas Bank Limited. Access to all.
1: नमस्कार हल्दर साहब क्यानन तपाईं त पाइल्सको अपरेशन गर्न अस्पताल जानुभएको छ भन्ने सुनेको थिए तपाईं त छिट्टै आउनुभयो अपरेशन नगरी आउनुभयो क्या हो
2: क्यानन पोखराको चरक मेमोरियल अस्पतालमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ
1: अच्छा क्यानन मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल अस्पतालमा गरेको हो नि हल्दर साहब केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भई साह्रै राम्रो रहेछ त्यो अस्पताल त अनि हल्दर साहब चरक मेमोरियल अस्पतालमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि
2: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि
3: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ
4: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन
3: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7878
5: हेलो भाइ तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
6: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमै प्रिन्ट भएको आइडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
5: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ भन्छ
6: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा भन्छ नि
5: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आइडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड सफाई बिल किताब सफाई डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ
7: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
5: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
7: मोबाइल नम्बर 9865019076 9861 7196 र 9817 1682 23

0: कति सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स बिस्रो हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: थार क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
3: यही भाद्र 6 गते शनिबारका दिन
2: सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ कालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क छाया क्षेत्र फार्मेसी वालिङ आठ खेल मैदान जाने बाटो। फोन 063-44-044, मोबाइल 98-460-81-173।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।
5: ए सरा, किन बोलाएको मलाई?
6: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
5: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू:
8: ग्रह दशाको ग्यारेन्टी का साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
8: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातुरत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
8: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मेदी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-464-51-123 र 98-066-61-52।
9: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
10: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
9: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
11: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
9: दाँत सफा गर्ने टल्काउने,
11: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
9: दाँतको जरासम्म सफा गरी भर्ने,
11: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
9: दाँतमा खोल राख्ने,
11: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
9: बाङ्गो टिङ्गो दाँत मिलाउने,
11: बच्चाहरूको दाँतको विशेष उपचार,
9: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
11: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
9: मोबाइल 9864021629 र 9861868251।
12: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
13: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको त।
12: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
13: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिमा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काफ्नो तथा पोखरामा लामो अनुभव बंगालेका विशेषज्ञहरू पनि आउँछन्।
12: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
13: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्सु रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
12: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085667।
14: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
15: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
14: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
15: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
14: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
15: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
14: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
15: मुटुको जाँच, ईसीजी सेवा,
14: भाँचिएको हड्डी प्लास्टर सेवा,
15: डिजिटल एक्सरे सेवा,
14: फिरफार गर्ने,
15: थाइराइड जाँच,
14: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
15: सर्वसुलभ फार्मेसी सेवा।
14: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
15: फोन नम्बर 7364140087, मोबाइल 9649701747।
16: रेडियो आदिखोला 105.4

0: छ्या कस्तो सास गनाएको तिमीले त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी थोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821474029
3: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
3: बाबु बरु कहाँबाट ल्याएछ यो जुत्ता
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
3: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
4: पाण्डे सु सेन्टर वालिङ बजार
3: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
4: मोबाइल नम्बर 9846086005
5: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
6: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
5: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
6: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिटीमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
5: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
6: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
5: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
6: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
5: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
6: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
5: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
6: त्यस्तै आईएमए प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
5: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा
6: फोन 0
0: ए दिदी पक्नुहोस् त भनेको होइन हतार हतार गर्दै कता हो र
7: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबासामा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
7: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
8: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा मोबाइल 9856309988 र 9856555988
9: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको साइन लगाएर हिँडेका

0: छौ त यति राम्रो कोट पाइन्ट कहाँ सिलायो तिमीले
1: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
0: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइन का कोट पैंट स्कूल कलेज तथा संपूर्ण अफिशियल कपड़ा दक्ष कारीगर तैयार करमर्जेन्सी कपड़ा र रेडीमेड कोट पैंट उपलब्ध
1: प्रोप्राइटर बीपी चोक को रामुदाई स्टाइल सटिंग सुटिंग टेलरिंग सेंटर वालिंग आठ मोड गरिमा बैंक को ओरालो में
0: मोबाइल 98135 56496
2: रेडियो आदि खुला 105.4

0: पर्सन मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना।
1: यही भाद्र छ गते शनिबारका दिन
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ।
1: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ दुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेकजाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुने,
0: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
2: वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक रोग वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै सोही दिन हाड जोड्ने नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पात्रोक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बैरगाडी मेन बजार प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856279171 र 9841600866।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।
4: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
5: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
4: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
4: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
5: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
4: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
1: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्ररोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
5: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
6: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
7: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
6: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
1: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
8: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
0: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
9: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठीघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी ट्वेल्भ, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
6: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
9: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
6: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
10: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
11: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
10: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
11: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
10: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
11: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
10: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
11: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
10: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
11: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
10: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
11: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराउँ।
9: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
11: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
10: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
11: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
10: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
12: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
13: ए भाई, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
12: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
13: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
12: ए हो र, तर ओल्डलिङ्कमा के के पाइन्छ नि?
13: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
12: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डलिङ्क इन्टरनेट।
10: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801530050 र सहयोगका लागि मोबाइल 9808235715 र 9801530051।
14: छिटो भनेको वर्ल्डलिङ्क।

0: सुनो अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Azio. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Azio.fm.
4: Wherever you are,
3: stay connected with the wider world with the BBC World Service. Now streaming on Azio.fm.
5: सकुशल उद्धार हजुरआमालाई पछ्याउँदै जंगल पस्दा हराएको आशंका। अमेरिकाको ऋण पहिलो पटक 450 खर्ब नजिक एक दशकमा दोब्बर भन्दा धेरैको वृद्धि र श्रीलंका कुशल मेन्डिस र दिनेश चण्डीमाल भारतसँगको निर्णायक टेस्टबाट बाहिरिए। नेपाल खबरमा अब पूरा खबर। नेपाल सहित चारवटा दक्षिण एसियाली देशहरू बीच भन्सारमा मालवस्तु आइपुग्नु अघि नै त्यसको अग्रिम सूचना आदान प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। दक्षिण एसिया उप क्षेत्रीय आर्थिक सहयोग र शासक अन्तर्गत सदस्य राष्ट्रहरूबीच व्यापार सहजीकरण र भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउन हिजो यो सम्झौता भएको भन्सार विभागले विज्ञप्ति मार्फत जानकारी दिएको छ। मालदिवसमा आयोजित भन्सार निकायहरूको 14 बैठकका क्रममा नेपाल भूटान बंगलादेश र मालदिवसले सम्झौतामा हस्ताक्षर गरेका हुन्। नेपालका तर्फबाट भन्सार विभागका महानिर्देशक एमलाल भूषालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार अब सीमा पारीबाट सामान भन्सार कार्यालयमा आइपुग्नु अगाडि नै त्यसको विस्तृत विवरण प्राप्त हुनेछ। यसले गर्दा भन्सार अधिकारीहरूलाई जोखिमको विश्लेषण गर्न, अवैध वस्तुको ओसार पसार नियन्त्रण गर्न र सही कारोबार गर्ने व्यापारीहरूको सामान छिटो जाँचपास गराउन सहज हुनेछ। यस व्यवस्थाले वैदेशिक व्यापारमा लाग्ने समय र खर्च घटाउनुको साथै व्यापारिक प्रक्रियालाई पारदर्शी र अनुमान योग्य बनाउने विश्वास लिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक अनुदान र सहुलियतपूर्ण ऋण घट्दै गएकाले वैकल्पिक रूपमा निजी पूँजी परिचालन गर्नुपर्ने अवस्था आएको बताउनु भएको छ। सार्वजनिक लेखा समितिको आज बसेको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेटको आकार अनुसार अनुदानको हिस्सा घट्दै गएको र सहुलियतपूर्ण ऋणको बाटो पनि बन्द हुँदै गएको बताउनुभयो। विगतमा प्राप्त सहुलियतपूर्ण ऋण स्रोतको कमजोर खर्च क्षमताका कारण नेपालले प्रभावकारी उपयोग गर्न नसकेको उहाँको जिकिर छ। परम्परागत वैदेशिक सहायताका स्रोतहरू सुक्दै गएपछि सरकारले हाइब्रिड एन्युटी मोडल, अफसोर बन्ड, डायस्पोरा लगानी जस्ता निजी तथा वैकल्पिक पूँजी परिचालनका उपकरणहरू अघि बढ़ाएको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो। साथै गैर आवश्यक नेपालीको लगानी सहज बनाउन कानूनी अवरोधहरू हटाएको र वैकल्पिक विकास वित्त सम्बन्धी कानून संसदबाट पारित भइसकेको उहाँले जानकारी दिनुभयो। अण्डाको भाउ फेरि बढ़ेको छ। नेपाल लियर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य तोकेको हो। चितौनलाई आधार मानेर तय गरेको नयाँ दर रेट अनुसार सबै प्रकारका अण्डामा प्रति क्रेट 15 रूपियाँसम्म भाउ बढ़ेको छ। नयाँ मूल्य अनुसार अब सबैभन्दा ठूलो अण्डा प्रति क्रेट 590 रूपियाँ, ठूलो अण्डा 575 रूपियाँ र मध्यम अण्डा 535 रूपियाँ पुगेको छ। यस्तै सानो अण्डाको मूल्य प्रति पेटी 3,200 रूपियाँ कायम गरेको संघले जनाएको छ। संघले एक हप्ता नबित्दै अण्डाको भाउ पुनः बढ़ाएको हो। यसअघि गएको साउन महिनामा अण्डाको मूल्य 4 पटक बढ़ेको थियो। अण्डाको उत्पादन घट्दै गएकाले मूल्य लगातार उकालो लागेको व्यवसायीहरूको भनाइ छ। बर्ड फ्लूका कारण ठूलो संख्यामा कुखुरा नष्ट गर्नु परेकाले उत्पादनमा अत्यधिक गिरावट आएको र माग धान्न धौधौ परेपछि मूल्य बढ़ाउनु परेको नेपाल लियर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो। नवलप्रासी बर्दघाट सुस्ता पूर्वमा अस्ति मंगलबारदेखि हराएका 2.5 वर्षीय बालक आज वन क्षेत्रमा फेला परेका छन्। गैंडाकोट नगरपालिका वडा नम्बर 14 भागराबाट हराएका बालक शिवान तामाङ तेस्रो दिन जंगलमा फेला परेका हुन्। बालक हराएपछि परिवार, स्थानीयवासी र सुरक्षाकर्मीले खोजतलाश गर्दा 3 दिनपछि घरबाट झण्डै 4 किलोमिटर टाढा रहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। झण्डै 50 घण्टाको निरन्तर खोजीपछि बालक रुँदै गरेको अवस्थामा भेटिएको हो। उद्धार गरेका बालकको अनुहारमा चोटपटक लागेको छ। रोजगारीका क्रममा आमा बाबु भारतमा रहेकाले बालक मामा घरमा हजुरआमासँग बस्दै आएका थिए। अस्ति मंगलबार बिहान 7 बजेतिर हजुरआमा जंगलतर्फ च्याउ टिप्न गएको समयमा बालक हराएका हुन्। बालक पनि हजुरआमालाई पछ्याउँदै वनतर्फ गएको छिमेकीले देखेको बताएपछि वन क्षेत्रमा खोजी गरेकोमा आज बिहान 10 बजे भेटिएको हो। आवश्यक प्रक्रिया पूरा गरी बालकलाई सम्बन्धित आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01590 61 89 मोबाइल 97072540 89।

0: यो चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन से घर बरसिं उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाउनह लकी ड्र कूपन अभी पाउनह इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाउनह एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउनह सपना बनी।
1: सुन त मेरो कपड़ा प्याकिंग गर्दियो त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। बाजुराको गौमूल गाउँपालिका वडा नम्बर 2 मालीवनमा 10 शैयाको नवनिर्मित आधारभूत अस्पताल सञ्चालनमा आए पनि डाक्टर नपाउँदा समस्या भएको छ। 13,85,00,000 रूपियाँ लागतमा 2081 सालको माघमै निर्माण सम्पन्न भएको भवनको आज गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाले एक कार्यक्रमका बीच औपचारिक शुभारम्भ गर्नुभयो, तर अस्पतालमा आवश्यक औषधि उपकरण र अन्य जनशक्तिको व्यवस्था भइसके पनि मेडिकल अधिकृत अर्थात चिकित्सक पाउन नसक्दा पूर्ण सेवा दिन कठिनाई भइरहेको छ। 2 एमबीबीएस डाक्टर सहित 22 जनाको दरबन्दी रहेको अस्पतालका लागि चिकित्सकको व्यवस्था गरी सहज र गुणस्तरीय सेवा पुर्याउने तयारी भइरहेको अध्यक्ष रोकाले बताउनुभयो। गाउँपालिकामै अस्पताल सञ्चालनमा आएपछि अब सामान्य उपचारका लागि सदरमुकाम मातडी वा धनगढ़ी धाउनुपर्ने बाध्यता हट्नेमा स्थानीय बासिन्दा आशावादी छन्। अब विदेशको खबर। अमेरिकाको सार्वजनिक ऋण इतिहासमै पहिलो पटक 450 खर्ब नजिक पुगेको छ। अमेरिकी अर्थ मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार संघीय सरकारको कुल ऋण 400,47,000,000,000 पुगेको छ। यसमध्ये 322,66,000,000,000 सरकारी ऋण पत्र मार्फत सर्वसाधारण तथा लगानीकर्ताबाट उठाएको छ भने बाँकी 77,82,00,000,000 विभिन्न सरकारी निकायहरू बीचको आन्तरिक ऋण हो। पछिल्लो एक दशकमा अमेरिकाको ऋण दोब्बरभन्दा बढ़ीले बढ़ेको छ। सन् 2017 जनवरीमा डोनाल्ड ट्रम्पले पहिलो पटक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दा यो ऋण 199,05,00,000,000 मात्रै थियो। विज्ञका अनुसार पूर्व राष्ट्रपति ट्रम्प त्यसै गरी राष्ट्रपति जो बाइडेन दुवैको कार्यकालमा भएको अत्यधिक खर्च, कर असन्तुलन तथा ब्याज भुक्तानीमा भएको वृद्धिले ऋण यस स्तरमा पुर्याएको हो। खास गरी सन् 2020 कोविड-19 महामारीका बेला महामारी नियन्त्रण र आर्थिक राहतका लागि दुवै प्रशासनले ठूलो मात्रामा ऋण लिएका थिए, जसका कारण महामारी पछिका 2 वर्षमै झण्डै 1/3 ऋण थपिएको थियो। यसै गरी मध्यपूर्वमा चलिरहेको युद्धका कारण परेको थप आर्थिक दबाव र झण्डै 3,75,00,000,000,000 सैनिक खर्चले पनि अमेरिकी अर्थतन्त्रमा चुनौती थपेको छ। आमदानी भन्दा खर्च निरन्तर र उच्च हुँदा अमेरिकाले आउँदा दिनमा गम्भीर वित्तीय संकटको सामना गर्नुपर्ने चिन्ता बढ़ाएको छ। अब खेल खबर। श्रीलंका 2 ब्याटर कुशल मेन्डिस र दिनेश चण्डीमाल भारतसँगको दोस्रो तथा अन्तिम टेस्टबाट बाहिरिएका छन्। आउँदो आइतबारदेखि कोलम्बियामा शुरू हुने खेलका लागि 2 ब्याटर बाहिरिएका हुन्। यस्तै यस खेलका लागि अर्का ब्याटर पाथुम निशान्तका फिट हुने सम्भावना पनि निकै कम छ। लंका प्रिमियर लीगको शुरूआती चरणमा ह्यामस्ट्रिङको चोटपछि मेन्डिसले कुनै पनि प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छैनन्। आईसीसीको नियमअनुसार कन्कसन सब्स्टिच्युट अर्थात टाउकोमा चोट लागेका खेलाड़ीको सट्टामा आउने खेलाड़ीद्वारा प्रतिस्थापन गरेका खेलाड़ी 7 दिनसम्म खेल्न नपाउने भएकाले चण्डीमाल दोस्रो टेस्टबाट बाहिरिएका छन्। यस्तै निशानका गएको जून महिनामा भएको नार्डीको शल्यक्रियापछि अझै पनि निको हुने क्रममा छन्। 2 खेलको श्रृंखलामा भारत 1-0 अघि छ। गालेमा भएको पहिलो टेस्टमा भारतले घरेलु टोली श्रीलंकालाई 165 रनले हराएको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भन्सारमा सामान आइपुग्नु अघि नै विवरण प्राप्त हुने नेपाल भूटान बंगलादेश र मालदिप्सको सम्झौतामा उल्लेख, सीमावर्ती व्यापारमा लाग्ने समय र खर्च घटाउन सहयोग पुग्ने, अण्डाको भाउ फेरि बढ़्यो, साउन लागे यता पाँचौ पटकको वृद्धि, बर्ड फ्लूका कारण ठूलो संख्यामा कुखुरा नष्ट हुँदा उत्पादन घटेकाले माग धान्न कठिन, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा दुई वर्षीय बालक हराएको तेस्रो दिनमा जंगलबाट सकुशल उद्धार, हजुरआमालाई पछ्याउँदै जंगल पस्दा हराएको आशंका, अमेरिकाको ऋण पहिलो पटक 450 खर्ब नजिक एक दशकमा दोब्बर भन्दा धेरैको वृद्धि, र श्रीलंका कुशल मोन्डिस र दिनेश चण्डीमाल भारतसँगको निर्णायक टेस्टबाट बाहिरिए।

0: रेडियो आदि खुला 105.4
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का घर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र पर्यो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै घर गहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनु भयो मैले बैरगारी नयाँ बजार को भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथै तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
1: मोबाइल नम्बर 9806641870 र 9865494497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
3: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
3: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिंग आठ नया बजार चोकईमा गोल्ड स्टार कंपनी का पार्टी शूज स्कूल तथा ऑफिशियल शूज स्पोर्ट्स शूज लेडीज जेन्ट्स शूज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिंग आठ नया बजार चोक
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849718921 र 9862439399
4: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
5: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्ने छ सीसीटीभी जडान गर्नु छ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ
4: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
5: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
4: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 9855551271 9468323809 र 9855502271
6: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना
7: यही भाद्र 6 गते शनिबारका दिन
6: सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ यदि तपाईहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा कुठी डल्ला पुरानो घाउ खटिरा दाग पुरानो अपरेशनको समस्या पाइल्स हर्निया अण्डको सुनिने कान्छिया थिएको नगढेको बारम्बार मुसा आइरहने समस्या अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला साथै सोही दिन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने सक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामी उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ
8: उक्त दिन मुटुको इको पनि गरिनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
9: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ आठ वालिङ पूर्वाइट सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन 0063441051 मोबाइल 9855552049
7: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दियो भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँ घरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएन वाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443842।
1: मूल्य होइन, स्वास्थ्य रोजौ।
2: वेट लिफ्टिङ प्रतियोगिता हुने बारे सूचना।
3: वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङको आयोजनामा बलियो युवा बलियो समाज भन्ने नारालाई आत्मसात गर्दै समाजमा बढ्दो लागू औषध दुर्व्यसन, मदिरा तथा अन्य कुलतलाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न स्वास्थ्य सचेतना परामर्श, पुनस्थापना र सामाजिक सेवाका कार्यक्रमहरू गर्दै आएको यस संघले जिल्लामै पहिलो पटक महिला तथा पुरूष तर्फका खुल्ला तथा विधागत रूपमा वेट लिफ्टिङ प्रतियोगिता आयोजना गरेको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: कार्यक्रम हुने मिति 2083 भदौ 6 गते।
3: स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल, वालिङ सेन्जा।
2: पुरुष तर्फ 60 केजी भन्दा कम तौल, 80 केजी भन्दा कम तौल, साथै महिला र पुरुष तर्फको खुल्ला वेट लिफ्टिङ प्रतियोगिता हुनेछ।
3: विभिन्न तौल समूह तथा खुल्ला महिला र पुरुष प्रतियोगितामा नगद रु 150,000 पुरस्कार दिइनेछ।
2: अन्य थप जानकारीका लागि अध्यक्ष जगत राणा, मोबाइल 9891775552।
3: संयोजक सन्तोष कुमार छेत्री, मोबाइल नम्बर 9865015941।
2: डन्डु पङ्गेनी सचिव, मोबाइल 9856054377।
3: आयोजक वालिङ बुल्स पावर लिफ्टिङ संघ, वालिङ सेन्जा।
1: कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन खिडेको हो?
4: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
4: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बङ्गुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
4: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाले, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटीको लेखिनेको ठ्याक्कै अगाडि, मोबाइल 9855051068 र 9673770171।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनसाली पसलमा मात्रै पाइन्छ।
2: त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
3: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ 8 भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको 5 घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137।
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता। निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 6 गते शनिबारका दिन मणिपाल शिक्षण अस्पताल पोखराका नाक, कान, घाँटी तथा थाइराइड सर्जन रोग विशेषज्ञ डाक्टर हिमाल पौडेल आउँदै हुनुहुन्छ। उक्त दिन लामो समयसम्म रुघाखोकी लागिरहने, कान पाक्ने, पिप बग्ने, कान राम्रोसँग नसुन्ने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, निम्न अप्ठ्यारो हुने लगायत थाइरोइडका बिरामी तथा थाइरोइड सम्बन्धी औषधि सेवन गरिरहेका बिरामीहरूले सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 063-441-163, मोबाइल 98461-98870। स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।
4: सरा, किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपाल
0: 98461-98870। स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।

0: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
1: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भ खेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
0: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
0: रक्षादि जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
1: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्जी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465154123 र 98066162।

0: सुन्नुहुन्छ वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ। सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
1: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय।
0: हो, अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
1: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
0: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
1: साथै विवाह व्रत बन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
0: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
1: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
0: प्रुफ राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9846071481 र 9800154615।
2: OMG श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको सरन पुगेर आयो?
3: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
2: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलन छ? म त छक्क परे।
3: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
2: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
2: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुथिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
3: सम्पर्क मोबाइल 9462698145।
4: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
2: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
4: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर पमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
2: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308239।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन। अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
4: फोन 0364142558।
5: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
6: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
5: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
6: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइ रहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
5: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा, सम्पर्क नम्बर 0364146696।
7: रेडियो आदिखोला 105.4।

0: रेडियो आदि खुला 105.4
1: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा
2: इस समय को साथ में जेतु सुनसादी पसल भूसाल पेट्रोल पंप नजिकै रहेको डिपार्टमेंट स्टोर संग जोड़िएको पांच गरेता कुना को लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है
3: सुख दुख का तरेलीहरु संग रम्दै
4: तपाईकै अन्तर्मनमा चोखो र पवित्र भई आदि खोला जस्तै सदा बगिरहने
3: तपाईको मनको ढुकढुकी आदि खोलाको स्पन्दन
4: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आदि खोला
3: 105.4 मेगाहर्ज
5: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
6: होइन के भयो र किन हल्लाखोर गरेको हो
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
6: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
5: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
6: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
5: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98565954963 98565154 र 98028447723
7: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
8: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चौरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
7: ए हो र अंकल अनि यो चौरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
8: सुन नानी भिरकोट चौरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
7: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
9: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 63961900004
10: सम्पर्क मोबाइल 97484434
11: चौरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
12: र मिर्दे करिडोर आदिको छेउमा
5: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 63644331 मोबाइल 98565553
13: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
14: उमेरले नेटो काट्न थालिसके सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कति जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
15: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन
14: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए हामी पनि जहाँको त्यही
15: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला
14: हाम्रा सेवा तथा सुविधाहरू
15: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
14: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
15: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
14: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
15: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
14: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
5: सम्पर्क फोन नम्बर 0364 41 6 24
0: रेडियो आदि खोला 105.4

0: Arima Vikas Bank Limited. Access to all.
1: Hello. भाइ तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आईडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
1: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
1: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड सफाई बिल किताब सफाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
3: मोबाइल नम्बर 9855619076 9861719076 र 9817162223
4: अरे फेरि नेट स्लो भयो यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो
5: ए भाइ अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर त्यसलाई च्याट्टै छाडिहाल न अब
4: छोड्ने त मन छ नि तर अर्को कुन चाहिँ राम्रो छ र
5: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट
4: ए हो र तर ओल्डलिङ्कमा के के पाइन्छ नि
5: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल
4: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस् आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डलिङ्क इन्टरनेट
5: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051
6: ए अंकल गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ हैन के भएको छ र तपाईलाई
7: के हुन्थ्यो र नानी यही डाँपले त सताउँछ नि जहिले पनि दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु कहिल्यै सन्चो नहुने भयो मलाई त
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि उपलब्ध सेवाहरू
8: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण
6: दाँत सफा गर्ने टल्काउने
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
6: दाँतको जरासम्म सफा गरी भर्ने
8: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
6: दाँतमा खोल राख्ने
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
6: बाङ्गो थिङ्गो दाँत मिलाउने
8: बच्चाहरूको दाँतको विशेष उपचार
6: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
6: मोबाइल 9864021629 र 9861668251
9: नाक छोडी काम कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
1: होइन ए दाई बिमारले फेरि च्यापेको क्या हो गुनगुनाइरहनु भएको छ त
9: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुहोस् न दाई वालिङ आठ मिर्दी खरिबुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फुक्स रोग हाड जोर्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
3: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 9855685667
10: रेडियो आदिखोला 105.4

0: अल्ड टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना
1: यही भाद्र 6 गते शनिबारका दिन
0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ।
2: वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु डुकडुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भोक नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै सोही दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई लामो समयदेखि हातखुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन नम्बर 0364140006 मोबाइल 98565256।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।
3: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
4: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेकजाँच तथा परामर्श सेवा,
3: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच ईसीजी सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने
4: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364140087 मोबाइल 9849701740।
5: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
5: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
5: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364140246 मोबाइल 9856501 र 9856320246।
0: छायाक्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना
1: यही भाद्र 6 गते शनिबारका दिन
0: सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ कालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर
4: लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ आठ खेल मैदान जाने बाटो, फोन 063-441-044, मोबाइल 9960-81-173।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।
8: छ्या, कस्तो सास बनाएको तिम्रो त?
9: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ?
8: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
9: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
8: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
10: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
11: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
4: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9821440029।
12: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
13: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
12: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
13: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
12: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
13: पाण्डे सु सेन्टर, वालिङ बजार।
12: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
13: मोबाइल नम्बर 9846086005।
14: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
15: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
14: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
15: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
14: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
15: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
14: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
15: टेलिफोन, खाने पानी, विद्युत, देश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
14: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
15: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
14: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
15: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
14: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
15: फोन कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
14: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण।

0: ए दिदी पक्लिस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा

0: रुङभिरको एक बैरघारी मेन रोड वालिङ 8 जयपुर मदिरा मोबाइल 9856309888 र 9856555988
1: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
2: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
1: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ
2: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ 8 मोड गरिमा बैङ्कको ओह्रालोमा
1: मोबाइल 9815356496
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
3: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन अब त जान्नमा कहीँ पनि
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
0: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
3: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथ्रोको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
3: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ 8 स्याङ्जा फोन 0363445094
4: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
5: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
4: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
5: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
6: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाडकम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
5: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 0363412133
4: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
5: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
5: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालु चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
5: हाम्रा सेवाहरू
4: दाँत तथा मुखको परीक्षण
5: दाँतको एक्सरे
4: दाँत सफा गर्ने
5: दाँत टल्काउने
4: मुख गनाउने समस्याको उपचार
5: दाँत रङको सिमेन्ट भर्ने
4: दाँतको जरेदेखिको उपचार
5: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
4: साधारण दाँत निकाल्ने
5: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
5: गिजाको शल्यक्रिया
4: कृत्रिम दाँत राख्ने
5: दाँत रङको वा मेटल को
4: खुर लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
5: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ बीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
5: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
4: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
5: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
4: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: रेडियो आदिखोला 105.4

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा ताज बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरे कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बीहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बीहे का लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइ सकेको छु
1: लौ अब कहाँ दिनु भयो मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खुलुम कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सुक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
1: मोबाइल नम्बर 9806641870 र 9865494497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
3: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
3: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नया बजार चोकैमा गोल्ड स्टार कंपनी का पार्टी सुज स्कूल तथा अफिशियल सुज स्पोर्ट्स सुज लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नया बजार चोक
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9862439399 लौ हेर आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
2: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
1: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्री पङ्गेनी
2: मोबाइल नम्बर 9847621380
4: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
5: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सिसिटिभी जडान गर्नुछ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ
4: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सिसिटिभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
5: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
4: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस वालिङ आठ नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 9855551271 9468 र 9855502271
1: पर्सन मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना यही भाद्र 6 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसाब फेर्न गाह्रो हुने आँखस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
6: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुठ ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ।
6: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नशा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
1: यसै उक्त दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरगोड बयरगारी मेन बजार प्रोपाइटर प्रदीप आले मोबाइल 9857971 र 9841600866।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।

0: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
1: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
0: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेट भित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
1: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज
3: वेट लिफ्टिङ प्रतियोगिता हुने बारे सूचना
4: वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङको आयोजनामा बलियो युवा बलियो समाज भन्ने नारालाई आत्मसात गर्दै समाजमा बढ्दो लागु औषध दुर्व्यसन मदिरा तथा अन्य कुलतलाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न स्वास्थ्य सचेतना परामर्श पुनस्थापना र सामाजिक सेवाका कार्यक्रमहरू गर्दै आएको यस संघले जिल्लामै पहिलो पटक महिला तथा पुरूष तर्फका खुल्ला तथा विधागत रूपमा वेट लिफ्टिङ प्रतियोगिता आयोजना गरेको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
3: कार्यक्रम हुने मिति 2083 भदौ 6 गते
4: स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल वालिङ सेन्जा
3: पुरुष तर्फ 60 केजी भन्दा कम तौल 80 केजी भन्दा कम तौल साथै महिला र पुरुष तर्फको खुल्ला वेट लिफ्टिङ प्रतियोगिता हुनेछ
4: विभिन्न तौल समूह तथा खुल्ला महिला र पुरुष प्रतियोगितामा नगद रु 150,000 पुरस्कार दिइनेछ
3: अन्य थप जानकारीका लागि अध्यक्ष जगत राणा मोबाइल 98 77 552
4: संयोजक सन्तोष कुमार छेत्री मोबाइल नम्बर 98 560 15 941
3: डन्डु पङ्गेनी सचिव मोबाइल 98 560 54 377
4: आयोजक वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङ स्याङ्जा
5: नमस्कार हल्दर साहब क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ तपाईँ त छिट्टै आउनुभयो अपरेसन नगरी आउनुभयो क्या हो
6: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ
5: अच्छा क्यानन मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ साह्रै राम्रो रहेछ त्यो हस्पिटल त अनि हल्दर साहब चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि
6: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि
7: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ
8: साथै ओपिडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन
7: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-78
9: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो
10: ओहो मेरो पनि भैँसी बिरामी छ औषधि लिन जान पर्ने छ लड त सँगै जाम कहाँ हो
9: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो हो त्यही पाइन्छ हिँड त्यही जाम
10: हजुर यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरिराजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बङ्गुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ
9: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ
10: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता
9: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि मोबाइल 98 560 51 068 र 98 673 70 771

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443842।
1: मूल्य होइन, स्वास्थ्य रोजौं।
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
3: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
3: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
2: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
3: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
2: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ।
3: सुखको गहना दुखको खजना।
2: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
3: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9855655250।
4: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
0: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
4: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
0: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि RO प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, AC, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
4: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
0: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 9850-29-440।
5: ए आसरा, किन बोलाएको मलाई?
6: हेर ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
5: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मिर्दीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू,
8: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
8: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भ खेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
8: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806661052।
9: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
10: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
9: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
11: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
9: दाँत सफा गर्ने टल्काउने,
11: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
9: दाँतको जरासम्म सफा गरी भर्ने,
11: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
9: दाँतमा खोल राख्ने,
11: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
9: बाङ्गो टिङ्गो दाँत

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856333246।
2: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 6 गते शनिबारका दिन मणिपाल शिक्षण अस्पताल पोखराका नाक, कान, घाँटी तथा थाइराइड सर्जन रोग विशेषज्ञ डाक्टर हिमाल पौडेल आउँदै हुनुहुन्छ। उक्त दिन लामो समयसम्म रुघाखोकी लागिरहने, कान पाक्ने, पिप बग्ने, कान राम्रोसँग नसुन्ने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निम्न अप्ठ्यारो हुने लगायत थाइरोइडका बिरामी तथा थाइरोइड सम्बन्धी औषधि सेवन गरिरहेका बिरामीहरूले सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक। प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 063441163, मोबाइल 9841898670। स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 6 गते शनिबार।
3: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
4: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
3: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
4: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
5: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
4: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
5: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट। वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
6: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
6: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
6: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
6: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
6: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
6: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउँ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रूप
2: 22,000 गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
6: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
6: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
7: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
8: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: सुनिस न, अहिले हाम्रो गर्नेमा 6 बजे छ।
1: यस समयको साथमा जेपी सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरे ता कुनाको लाइन 315 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
0: ठाउँ रेडियो आदि खोला 105.4।
2: रेडियो आदि खोला 105.4

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बसेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख राईलाई सांसदहरूको प्रश्न। पासपोर्ट ठेक्का प्रकरणमा मुद्दा चलाउनु अघि सिंहदरबारमा भएको छलफल स्वाभाविक भएको राईको दावी।
0: बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता। साउनपछि मात्रै 1 खर्ब राजस्व संकलन। विदेशी सहायता घटिरहेकाले निजी क्षेत्रका स्रोत परिचालनमा जोड़ दिएको अर्थमन्त्री वागलेको भनाई।
1: स्वास्थ्य बीमामा नयाँ आबद्धता र नवीकरण अनलाइन गर्न सकिने। सेवा प्रवाहसँगै बीमामा हुने दुरूपयोग रोकिने बोर्डको अपेक्षा।
2: घरमै बसेर अनलाइन मार्फत चाहिँ आफ्नो स्वास्थ्य बीमा फारम भर्ने प्रक्रिया हामीले शुरूआत गरेका छौँ। दुरूपयोगका विषयहरू त्यस्ता सम्बन्धकामा यसले कन्ट्रोल गर्न सकिने हामीले बुझेका छौँ र त्यसलाई अगाडि लग्न खोजेका छौँ।
0: युरोपमा परेको खडेरीका कारण ड्यान्युब नदीको जलस्तर घटेपछि दोस्रो विश्वयुद्धकालीन बम भेटियो। 700 किलो तौलको बम सुरक्षित ठाउँमा लगेर विस्फोट गराउन सफल।
1: र चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेटर को पानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को पानी लाग्छ।
8: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
9: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
8: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
9: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
8: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
9: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक निकै पेचिलो बनेको छ। भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई उपस्थित बैठकमा सांसदहरूले आयोगको निष्पक्षता, मर्यादा र स्वायत्ततामाथि गम्भीर प्रश्न उठाएका छन्। बैठकमा सांसदहरूले साना कर्मचारी र टुक्री भ्रष्टाचारमा तदारुक देखाउने अख्तियार ठूला राजनीतिक काण्ड र नीतिगत निर्णयहरूमा किन पछि हट्छ भन्दै चासो व्यक्त गरे। विशेष गरी राहदानी पासपोर्ट ठेक्का प्रकरणमा मुद्दा अघि बढ़ाउन दबाव दिने नियतले आयोगले आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्रीको सचिवालयमा घण्टौ राखिएको भन्ने संचार माध्यमका समाचारप्रति सांसदहरूले आक्रोश पोएका थिए। संवैधानिक निकाय कार्यकारीको इशारामा चल्न नहुने र कार्यपालिकाको शाखा जस्तो बन्न नहुने उनीहरूको भनाइ थियो। जवाफमा प्रमुख आयुक्त राईले आफूहरूमाथि कुनै अनुचित दबाव नपरेको दावी गर्नुभयो। राहदानी प्रकरणमा मुद्दा लैजानु अघि प्रधानमन्त्रीसँग नियम अनुसार नै छलफल भएको बताउँदै उहाँले आयोगले कुनै कैफियत बिना प्रमाणका आधारमा मात्रै अभियोग पत्र दर्ता गरेको स्पष्ट पार्नुभयो। साथै जीवित रहेका पूर्व प्रधानमन्त्रीहरू विरूद्ध परेका उजुरीमाथि पनि आयोगले अनुसन्धान जारी रहेको उहाँको भनाइ छ। सांसदहरूले भने राजनीतिक प्रभाव र दबाव भन्दा माथि उठेर काम नगरी संवैधानिक निकायहरूप्रति नागरिकको विश्वास गुम्ने भन्दै अख्तियारलाई गम्भीर र निष्पक्ष भन्न आग्रह गरेका छन्।
1: बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त हुनुभएको छ। उहाँलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा 186 दुई बमोजी मुख्यमन्त्रीमा नियुक्त गर्दै आज शपथ ग्रहण गराउनुभयो। उहाँले एमाले नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रदेशसभा सदस्य सहित 63 जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको थियो। आज एमाले नेकपा र राप्रपाका गरी 6 मन्त्रीले पनि शपथ लिएका छन्। बागमतीमा राप्रपाले समर्थन जनाएपछि एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि बहुमत जुटेको हो। यसअघि कांग्रेसका इन्द्रबहादुर बानिया मुख्यमन्त्री हुनुहुन्थ्यो। उहाँले राजीनामा दिएपछि प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई सांसदबाट पदमुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले एमाले नेकपा गठबन्धनबाट मुख्यमन्त्री किरण थापा मगरलाई समर्थन गरेको भन्दै कार्यवाही गरेको हो। प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले उद्धव थापालाई सांसदबाट पदमुक्त गर्न लेखी पठाउने र साधारण सदस्यता नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो। थापा 2079 प्रदेशसभा चुनावमा काठमाडौँ क्षेत्र नम्बर 8 प्रदेशसभा 2 विजय हुनुभएको हो। सांसद थापाले बागमती प्रदेश सरकार निर्माणमा गठबन्धनलाई समर्थन गरेपछि राप्रपाभित्र विवाद उत्पन्न भएको छ। उद्धव थापाले भने दलको नेताको हैसियतले आफूले एमाले नेकपा गठबन्धन सरकारलाई समर्थन गरेको र यो समर्थन कायम रहने बताउनु भएको छ। राप्रपाको कमल थापा समूहले भने थापालाई समर्थन गर्दै कार्यवाही गर्न नहुने बताएको छ।
0: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्ने भएको छ। समितिले भोलि बिहान 11 लागि बैठक बोलाएको हो। केन्द्रीय कार्यालय छानेपामा बैठक बस्ने र बैठकका एजेण्डाहरू भने खुलाएको छैन। यस्तै नेपाली कांग्रेसको संस्थापन इतर पक्ष अर्थात पूर्व सभापति शेरबहादुर देउवा समूहले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ। डाक्टर शशांक कोइरालाको निवास महाराजगंजमा आज बसेको शीर्ष नेताहरूको बैठकले अदालत जाने निर्णय गरेको संस्थापन इतर समूहका प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिनुभयो। अदालतमा पार्टीको आधिकारिकता सम्बन्धी विवादको मुद्दा पुनः सुनवाई हुने भएपछि महाधिवेशन प्रक्रिया अघि बढ़ाउन नहुने इतर समूहको भनाइ छ। तर नेपाली कांग्रेसले महाधिवेशन प्रक्रिया अघि बढ़ाइसकेको छ। कांग्रेसले असोज 16 गतेदेखि 19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने पूर्व निर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका भने हेरफेर गरेको छ।
1: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाई बहुमत मात्र पर्याप्त नहुने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधान संशोधनको कानूनी र संवैधानिक प्रक्रियाका जटिलतातर्फ ध्यान आकर्षण गराउनु भएको हो। लामिछानेले राप्रपा लगायत दलहरूले संविधान संशोधनका लागि आवश्यक संख्या पुर्याउन सरकारलाई सहयोग गर्ने भने पनि संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाई संख्या मात्र अन्तिम आधार नभएको उल्लेख गर्नुभयो। सभापति लामिछानेले संविधान संशोधन जस्तो संवेदनशील विषयमा भावना भन्दा पनि कानूनी र संवैधानिक प्रक्रियालाई प्राथमिकता राख्नुपर्ने बताउनुभयो।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकार बजेट कार्यान्वयन र अर्थतन्त्रको संरचनागत सुधारमा सक्रियताका साथ लागि परेको दावी गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री वाग्लेले लगानी मैत्री वातावरण बनाउन ऐन परिमार्जन र असान्दर्भिक ऐन खारेजीको प्रक्रिया शुरू भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार यसै वर्ष 27 ऐन पारित गर्ने र 15 असान्दर्भिक ऐन खारेज गर्ने सरकारको लक्ष्य छ। डिजिटल अर्थतन्त्रलाई प्रवर्धन गर्न पियर टू पियर लेण्डिङलाई कानूनी मान्यता दिने र पूर्वाधारमा नीति वित्त परिचालनका लागि अल्टरनेटिभ डेभलपमेन्ट फाइनान्स ऐन कार्यान्वयनमा ल्याउने उहाँले बताउनुभयो। बजेटका 421 कार्ययोजना प्रभावकारी रूपमा अघि बढ़ाउन प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौता भइसकेको छ। यसैबीच चालू आर्थिक वर्ष शुरू भए यता 1 खर्ब रूपियाँ भन्दा बढ़ी राजस्व संकलन भएको छ। गएको वर्ष 12 खर्ब 49 अर्ब राजस्व संकलन भएकामा यस वर्ष 15 खर्ब 80 अर्ब रूपियाँको महत्वाकांक्षी लक्ष्य राखिएको ले करको दायरा विस्तार र चुहावट नियन्त्रणमा जोड़ दिएको अर्थमन्त्रीले बताउनुभयो। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक अनुदान र सहुलियतपूर्ण ऋण घट्दै गएकाले वैकल्पिक रूपमा निजी पूँजी परिचालन गर्नुपर्ने अवस्था आएको पनि बताउनुभयो। यसैबीच सार्वजनिक लेखा समितिले वैदेशिक विकास सहायता राष्ट्रिय प्राथमिकता बजेट प्रणाली र सरकारी कोष मार्फत परिचालन हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। राष्ट्रिय आवश्यकता र प्राथमिकता र स्वीकृत योजना तथा कार्यक्रमसँग प्रत्यक्ष सम्बन्धित वैदेशिक सहायता मात्र स्वीकार तथा परिचालन गर्नुपर्ने समितिको निर्देशन छ।
1: नवलपरासी बर्दघाट सुस्ता पूर्वमा अस्ति मंगलबारदेखि हराइरहेका 2.5 वर्षे बालक आज वन क्षेत्रमा फेला परेका छन्। गैंडाकोट नगरपालिका वड़ा नम्बर 14 भगराबाट हराएका बालक सिवान तामाङ तेस्रो दिन जंगलमा फेला परेका हुन्। बालक हराएपछि परिवार स्थानीय बासिन्दा र सुरक्षाकर्मीले खोजी गर्दा 3 दिनपछि घरबाट झण्डै 4 किलोमिटर टाढा रोइरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरीकारले नवलपुरले जनाएको छ। झण्डै 50 घण्टाको निरन्तर खोजीपछि बालक रुँदै गरेको अवस्थामा भेटिएका हुन्। उद्धार गरिएका बालकको अनुहारमा चोट लागेको छ। रोजगारीको क्रममा आमा बुवा भारतमा रहेकोले बालक मामा घरमा हजुरआमासँग बस्दै आएका थिए। अस्ति मंगलबार बिहान 7 बजेतिर हजुरआमा जंगलतर्फ च्याउ टिप्न गएको समयमा बालक हराएका थिए। बालक पनि हजुरआमालाई पछ्याउँदै वनतर्फ गएको छिमेकीले देखेको बताएपछि वन क्षेत्रमा खोजी गरेकोमा आज बिहान 10 बजेतिर भेटिएका हुन्। आवश्यक प्रक्रिया पूरा गरी बालकलाई सम्बन्धित आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा स्वास्थ्य बीमामा नयाँ आबद्धता र नवीकरणका लागि शुरू गरेको अनलाइन प्रणाली बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
10: हरेक मान्छेको सपना जपना र चाहना पैसा
11: पैसामा छ शक्ति पैसामा छ सहारा
10: धोती पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म
11: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
10: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
11: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
10: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
11: इतिहास गाथा र कथा गाँठका कुरा
10: गाँठका कुरा
11: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा एनबीएल अटो लोन
12: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
11: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
11: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
12: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
11: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिबेला हामीले सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख राईलाई सांसदहरूको प्रश्न, पासपोर्ट ठेक्का प्रकरणमा मुद्दा चलाउनु अघि सिंहदरबारमा भएको छलफल स्वाभाविक भएको राईको दावी, विदेशी सहायता घटिरहेकाले निजी क्षेत्रका स्रोत परिचालनमा जोड़ दिएको अर्थमन्त्री वाग्लेको भनाई, नवलप्रासी बर्दघाट सुस्ता पूर्वमा अस्ति मंगलबारदेखि हराएका 2.5 वर्षीय बालक आज वन क्षेत्रमा सकुशल फेला लगायत खबर प्रस्तुत गर्यो।
1: स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत नयाँ आबद्धता, बीमालेख नवीकरण तथा बीमितको विवरण अध्यावधिक गर्ने काम अब अनलाइनबाटै भइरहेको छ। स्वास्थ्य बीमा बोर्डले गएको साउन 29 गतेदेखि ई पोर्टल मार्फत स्वास्थ्य बीमा सम्बन्धी विभिन्न सेवा लिन सकिने व्यवस्था लागू गरेको हो। नयाँ आबद्धता र नवीकरणसँगै प्रिमियम रकम ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सकिनेछ। यसै विषयमा साथी हृदय रिमालले स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी एवं जनस्वास्थ्य अधिकृत विकेश मल्लसँग कुराकानी गर्नुभएको छ।
2: 2023-2024 यो जुन कार्यक्रम छ यसलाई सम्पूर्ण रूपमा हामीले अनलाइन मार्फतै सञ्चालन गर्ने भनेर हामी अगाडि बढ़ाएका छौँ। त्यो भन्नुको अर्थ के हो भने शुरूआतको दर्ता पनि स्वयं व्यक्तिले घरमै बसेर आफैले अनलाइन मार्फत आदत गर्न सक्ने र त्यसँगसँगै त्यहाँ केवाईसी अपडेट गर्नुपर्ने हुन्छ, फ्यामिलीको विवरणहरू अपडेट गर्नुपर्ने हुन्छ, होइन नवीकरण पनि अनलाइन मार्फत गर्न सक्ने, त्यो सबै प्रक्रियाहरूलाई चाहिँ हामीले घरमै बसेर अनलाइन मार्फत चाहिँ व्यक्ति स्वयंले अथवा परिवारको सदस्यले आफ्नो को सम्पूर्ण विवरण हालेर चाहिँ आफ्नो स्वास्थ्य बीमा फारम भर्ने प्रक्रिया हामीले शुरूआत गरेका छौँ।
14: भनेपछि नेपालको जुनसुकै कुनामा बसेको व्यक्तिले पनि आफ्नो जुनसुकै ठाउँको लागि पनि त्यो गर्न सक्यो।
2: नेपालको जुनसुकै क्षेत्र, नेपाल मात्रै पनि भएन, विदेशमा रहेका नेपाली नागरिकले समेत आफ्नो नेपालमा रहेका, आफ्नो सहित नेपालमा रहेका आफ्ना घर परिवार, आफ्नो सदस्यहरूलाई चाहिँ यो स्वास्थ्य बीमा कार्यक्रममा सजिलै अनलाइन मार्फत आवेदन गर्न सक्ने प्रक्रिया रह्यो। यो हुँदै गर्दाखेरि हामीले यो प्रक्रियालाई एनआईडीसँग, राष्ट्रिय परिचय पत्र जुन छ नेपाल सरकारको, त्यो परिचय पत्रसँग भएका तथ्याङ्कहरूसँग हामीले यो अन्तराबद्धता गरेर सक्दो कम फारममा पनि सक्दो कम भर्ने गरी अधिकांश विवरण चाहिँ एनआईडी मार्फत नै आउँछ। त्यो हिसाबले चाहिँ व्यक्तिले आफूले सक्दो कम भर्ने गरी सम्पूर्ण विवरण एनआईडीबाट नै यो इन्टरलिङ्क गरिएको छ। अनलाइन माध्यमका खास गरी खल्ती सेवा कनेक्ट आईपीएसबाट चाहिँ आफ्नो प्रिमियम तिरेर यो कार्यक्रममा आबद्ध सक्ने कुरा र त्यसै गरी चाहिँ फेरि नवीकरण पनि गर्ने प्रक्रिया हामीले चाहिँ शुरूआत गरी अगाडि बढेको छ। केही औषधिहरूको हकमा चाहिँ स्वास्थ्य बीमा बोर्डले आफ्नो सुविधा शैली प्रत्येक वर्ष अथवा 2-3 वर्षको अवधिमा संशोधन गर्ने गरेको छ। त्यसै अन्तर्गत केही औषधिहरू प्रयोगमा नआउने औषधिहरू, आधारभूत स्वास्थ्य सेवासँग डुप्लिकेसन भएका औषधिहरू र सेवाहरू चाहिँ अहिले स्वास्थ्य बीमा बोर्डले हाम्रो सुविधा शैलीबाट हटाएको छ।
14: आर्थिक व्यवस्थापन अथवा आर्थिक अभावले गर्दा बेला बेला कार्यक्रम नै अलिकति आलोचित बन्ने गर्यो, सरकारी कमी कमजोरी अथवा त्यो चुस्त व्यवस्थापनको पनि प्रश्न उठ्ने गर्छ। यसलाई समाधान गर्नका लागि के कस्ता पहलहरू भइरहेका छन् पछिल्लो समय?
2: व्यक्तिको दोहोरो कार्डहरू होइन, कार्डको दुरूपयोगका विषयहरू होइन, केवाईसी अपडेट गर्नुपर्ने विषयहरू हामीले अधिकतम प्रयोग गरेर खास गरी ई गभर्नेन्स भनौँ अथवा अनलाइन मार्फत चाहिँ यी कार्यहरूलाई कसरी ट्र्याकिङ गर्न सकिन्छ भन्ने एउटा महत्वपूर्ण आधारको रूपमा हामीले अनलाइन इन्भर्मेन्ट लिएको छौँ। त्यो हुँदै गर्दाखेरि कार्डमा हुने दुरूपयोगका विषयहरू त्यस्ता सम्बन्धकामा यसले कन्ट्रोल गर्न सकिने हामीले बुझेका छौँ र त्यसरी अगाडि लग्न खोजेका छौँ। अर्को विषय खास गरी यो स्वास्थ्य बिमासँग आबद्ध भएका सेवा प्रदायक स्वास्थ्य संस्था जसले सेवा प्रदान गर्नुपर्ने स्वास्थ्य बिमा बोर्डसँग सम्झौता गरेको हुन्छ उहाँहरूसँगको नियमित छलफल अनुगमन स्वास्थ्य बिमा सेवा प्रदान गर्ने सम्बन्धमा हामी अनुगमन सँगसँगै छलफल उहाँहरूको क्यापासिटी बिल्डिङ गर्ने काममा हामी सँगसँगै हेरिरहेका छौँ। सुशासनका सम्बन्धमा हामी चाहिँ काम गर्दै अघि बढिरहेका छौँ।
14: आबद्ध हुने तर नवीकरण नगर्ने संख्या पनि ठूलो छ भनिन्छ बिमितहरूको, होइन? यसका लागि बोर्डको तर्फबाट आम बिमितहरूलाई के सुझाव, के आग्रह गर्न चाहनुहुन्छ?
2: जसरी स्वास्थ्य सेवा प्रभाव भइ नसक्दा सेवाग्राहीलाई अलिकति मर्का परेको अवस्था स्वाभाविक हो, त्यो परेको छ होइन। यसका सन्दर्भमा स्वास्थ्य बिमा बोर्डले हालसम्मको भुक्तानीका विषयमा नेपाल सरकारबाट आएको बजेटलाई निरन्तर रूपमा बजेट सर्वाह गरेर चाहिँ अगाडि बढ़ाइरहेको छ। त्यसो हुँदै गर्दाखेरि रोकिएका अवरुद्ध भएका स्वास्थ्य सेवा प्रदायक पनि निरन्तर सेवा प्रवाह दिइरहेको अवस्था छ र नागरिकको तर्फबाट स्वास्थ्य सेवामा अप्ठ्यारो भएको, औषधिहरू नपाएको, सेवा चाहिँ सेवामा सेवा प्रवाहमा असफलता भएको सन्दर्भमा बोर्डले निरन्तर छलफल गरेर अगाडि बढ़िरहेको छ र बिमितहरूलाई पनि यो सामाजिक स्वास्थ्य सुरक्षामा आधारित प्रक्रिया भएको हुँदा हामीले आवश्यक परेको मात्रै स्वास्थ्य सेवा लिने, अनावश्यक स्वास्थ्य सेवाको लागि सेवा पर्दामा अनावश्यक प्रेसर नदिन पनि हामी स्वास्थ्य बिमा बोर्डको तर्फबाट हामीले अनुरोध गरेका छौँ।
0: उहाँहुन्थ्यो स्वास्थ्य बिमा बोर्डका सूचना अधिकारी विके स्मल्ल। नेपाल दर्पणमा खबरकै सिलसिला, नेपाल भूटान बंगलादेश र मालदिव्स बीच सीमापार व्यापार थप सुरक्षित र सहज बनाउने उद्देश्यले नयाँ सम्झौता भएको छ। दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग शास्त्रिक अन्तर्गत मालदिव्समा आयोजित भन्सार निकायहरूको 14 बैठकका क्रममा हिजो यो सम्झौता पत्रमा हस्ताक्षर भएको हो। नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक एम लाल भूषालले हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार अब सामान भन्सार कार्यालयमा आइपुग्नु अगावै त्यसको विस्तृत विवरण प्राप्त हुनेछ। यसले जोखिम विश्लेषण गर्न, अवैध वस्तुको कारोबार ओसार पसार नियन्त्रण गर्न र वैध व्यापारीहरूको सामान छिटो जाँचपास गराउन मदत पुग्नेछ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एण्ड एस्थेटिक डेन्टल क्लिनिक एण्ड इम्प्लान्ट सेन्टर।
16: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
15: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
16: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एण्ड एस्थेटिक डेन्टल क्लिनिक एण्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01 54 54 66, व्हाट्सएप 98 65 44 24 96।

0: को एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशी को कनेक्शन।
2: थोड़ी बचत धेरै कायदा, बीमा का छन् फाइदै फाइदा। बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड, रामसाहापथ काठमाडौं, साबिकको राष्ट्रीय बीमा संस्थान।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। अहिले देशका केही जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौँ सहित दोलखा, मकवानपुर, सिन्धुली, नवलपरासी, दाङ सुर्खेत लगायतका जिल्लामा पानी परेको हो। पछिल्लो एक घण्टामा काठमाडौँको सुन्दरीजल आसपासका क्षेत्रमा सबैभन्दा धेरै 20 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भागका केही ठाउँ, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका थोरै ठाउँमा मेघ गर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै पहाड़ी क्षेत्रका केही ठाउँ अनि कोशी प्रदेशको तराई भागका केही ठाउँ तथा मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाड़ी र हिमाली भागका एक दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ।
3: नेपाल लियर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य तोकेको छ। चितवनलाई आधार मान्दै संघले सबै प्रकारका अण्डामा प्रति क्रेट 15 रूपियाँसम्म भाव बढ़ाएको हो। नयाँ मूल्य अनुसार अब सबैभन्दा ठूलो अण्डा प्रति क्रेट 590 रूपियाँ, ठूलो अण्डा 575 र मध्यम अण्डा 535 रूपियाँ तोकेको छ। यस्तै सानो अण्डाको मूल्य प्रति पेटी 3200 रूपियाँ तोकिएको छ। एक हप्ता नपुग्दै पुनः बढ़ेको यो मूल्यको पछाडि उत्पादन घट्नु मुख्य कारण रहेको व्यवसायीहरूले बताएका छन्। बर्ड फ्लूका कारण ठूलो संख्यामा कुखुरा नष्ट गर्नु परेकोले बजारमा माग धान्न गाह्रो भए मूल्य बढ़ाउनु परेको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो।
4: लगातार चार कारोबार दिन घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 7.17 अंकले बढ़ेर 2629.40 बिन्दुमा पुगेको छ। आज विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, माइक्रो फाइनान्स, म्यूचुअल फण्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक सामान्य बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़्यो। हिजो 3.29 अर्ब कारोबार भएकोमा आज 345 कम्पनीका 95 लाख किता शेयर 4.40 अर्ब रूपियाँमा किनबेच भएका छन्।
3: चालू आर्थिक वर्षको पहिलो महिना साउनमा कोरला नाकाबाट 100 वटा विद्युतीय गाड़ी भित्रिएका छन्। मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनामा कोरला नाकाबाट आयात भएका विद्युतीय गाड़ी र अन्य सामग्रीबाट राज्य कोषमा 29 करोड़ रूपियाँ राजस्व संकलन भएको छ। यो नाकाबाट दैनिक 10 वटा कन्टेनरको भन्सार जाँचपास भइरहेको भन्सार प्रमुख विदुर चुडालले जानकारी दिनुभयो। गएको आर्थिक वर्ष कोरला नाकाबाट 3000 वटा विद्युतीय गाड़ी आयात भएका थिए। गएको आर्थिक वर्षमा 6.92 अर्ब राजस्व संकलन भएको थियो। यो नाका विद्युतीय गाड़ी आयातको नयाँ मार्गको रूपमा विकसित भएको छ।
4: प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा फोहोर पानीको विसर्जन तत्काल नियन्त्रण गर्दै नदी संरक्षण र पुनर्जीवनका लागि एकीकृत योजना बनाउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकका निर्णय सुनाउँदै समितिका सभापति आशिष गजुरेलले बागमती नदीको अधिकार क्षेत्र स्पष्ट निर्धारण गरी अतिक्रमण नियन्त्रण, नदी क्षेत्र संरक्षण तथा बाढ़ी जोखिम व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढ़ाउन समेत पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको जानकारी गराउनुभयो। उहाँले बागमतीको सौन्दर्यकरणलाई संरचना निर्माण मात्र सीमित नगरी हरित, खुल्ला, पैदल मैत्री तथा नागरिक मैत्री नदी करिडोरका रूपमा विकास गर्न समेत निर्देशन दिनुभएको छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। युरोपमा परेको भीषण खडेरीका कारण ड्यान्युब नदीको जलस्तर निकै घटेपछि दोस्रो विश्वयुद्धकालीन एक विशाल बम फेला परेको छ। स्लोभाकियामा रहेको नदीको सतह सुकेर ऐतिहासिक रूपमा घटेपछि फेला परेको ब्रिटिश माइन्स बमलाई प्रहरी र सेनाको टोलीले सफलतापूर्वक निष्क्रिय पारेको बीबीसीले जनाएको छ। विज्ञहरूको अनुसार फेला परेको बम सन् 1944 दोस्रो विश्वयुद्धका क्रममा ब्रिटिश रोयल एयरफोर्सले बिछ्याएको थियो। 700 किलो तौल भएको पानी जहाज विरोधी बम नदीको पानीको सतह घटेपछि स्थानीय बासिन्दाले देखेका हुन्। जुन बम निष्क्रिय पार्ने क्रममा सम्भावित दुर्घटनाबाट बस्न नदी आसपासको जल यातायात पूर्ण रूपमा बन्द गरिएको थियो। सुरक्षा टोलीले विशाल बमलाई 5 मिटर गहिरो खाल्डोभित्र लगेर सुरक्षित रूपमा विस्फोट गराई निष्क्रिय बनाएको छ। जलवायु परिवर्तनको कारण पछिल्लो समय युरोपका प्रमुख नदीहरूमा जलस्तर घट्दा दोस्रो विश्वयुद्धकालीन यस्ता खतरनाक बम, पुराना जहाज र ऐतिहासिक अवशेषहरू निरन्तर फेला परिरहेका छन्।
4: विदेशकै अर्को खबरमा चीनको सेन्जेन मध्यवर्ती जनअदालतले घर जग्गा क्षेत्रको विशाल कम्पनी एभर ग्रान्डे समूहका संस्थापक जू जियाइनलाई आजीवन कारावासको सजाय सुनाएको छ। अदालतले जू जियाइनको सबै व्यक्तिगत सम्पत्ति जफत गर्दै वहाँको राजनैतिक अधिकार समेत आजीवन खोस्ने निर्णय गरेको हो। साथै एभर ग्रान्डे समूह र यसको अचल सम्पत्ति शाखालाई झण्डै 2 अर्ब 40 करोड़ अमेरिकी डलर जरिवाना गराएको छ। अदालतका अनुसार जू र वहाँको समूहले सन् 2016 21 कम्पनीको दायित्व लुकाएर वित्तीय धोखाखड़ी गर्नुका साथै वित्तीय संस्थामाथि प्रभाव जमाउन घुसखोरी समेत गरेका थिए। अत्यधिक ऋणका कारण संकटमा परेको एभर ग्रान्डे सन् 2021 ऋण तिर्न नसक्ने अवस्थामा पुगेको थियो। यसै प्रकरणमा अदालतले कम्पनीका अन्य 5 जना वरिष्ठ कार्यकारीहरूलाई पनि दोषी ठहर गर्दै 6 देखि 18 वर्षसम्मको जेल सजाय सुनाएको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक भएको छ। खेलसँगै पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिताको तालिका फक्ताङलुङ गाउँपालिकाको लोदेन क्षेत्रमा पुगेर सार्वजनिक गरिएको हो, जहाँ सिङ्जेमा ताल, सामदो पोखरी, दिकिछोलिङ गुम्बा तथा मिखिया खोलाको पापुङमा रहेका छन्। आयोजक लाखे जात्रा संचालक समितिका अध्यक्ष सागर मादेनका अनुसार यही भदौ 12 गते ताप्लेजुङ 11 र भारतको जर्जियन युनाइटेड फुटबल क्लब बीच उद्घाटन खेल हुनेछ। यस्तै भदौ 13 गते चितलाङ फुटबल क्लब मकवानपुर र फिदिम स्पोर्टिङ क्लब 5 थर बीच खेल हुनेछ। भदौ 14 गते सातो बाटो फुटबल क्लब ललितपुर र सहलहेस युवा क्लब सिराहा, भदौ 15 गते झापा 11 र नेपाल पुलिस क्लब बीच खेल हुनेछ। सहलहेस युवा क्लब गएको वर्षको विजेता टोली हो। प्रतियोगिताको सेमी फाइनल खेल भदौ 16 र 17 गते तथा फाइनल खेल भदौ 19 गते सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले 7,52,083 रूपियाँ र उपविजेताले 3,52,083 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। यस वर्ष प्रतियोगितामा क्वार्टर फाइनलका लागि 200, सेमी फाइनलका लागि 300 र फाइनलका लागि 500 रूपियाँ टिकट दर निर्धारण गरिएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख राईलाई सांसदहरूको प्रश्न। पासपोर्ट ठेक्का प्रकरणमा मुद्दा चलाउनु अघि सिंहदरबारमा भएको छलफल स्वाभाविक भएको राईको दावी।
3: बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता। साउनपछि मात्रै 1 खर्ब राजस्व संकलन। विदेशी सहायता घटिरहेकोले निजी क्षेत्रका स्रोत परिचालनमा जोड़ दिएको अर्थमन्त्री वाग्लेको भनाई।
4: स्वास्थ्य बीमामा नयाँ आबद्धता र नवीकरण अनलाइन मार्फत गर्न सकिने। सहज सेवा प्रवाहसँगै बीमामा हुने दुरूपयोग रोकिने बोर्डको अपेक्षा।
3: युरोपमा परेको खडेरीका कारण ड्यान्युब नदीको जलस्तर घटेपछि दोस्रो विश्वयुद्धकालीन बम भेटियो। 700 किलो तौलको बम सुरक्षित ठाउँमा लगेर विस्फोट गराउन सफल।
4: र चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिने गरौं। नमस्कार।

0: नमस्कार। साँझ 6 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioaandhikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। वालिङमा जिल्ला स्तरीय खुल्ला पावर लिफ्टिङ प्रतियोगिता हुने, वालिङका व्यापारी व्यवसायका लागि करदाता शिक्षा कार्यक्रम प्रदान र पर्वतको बिहादीमा निर्माणाधीन 1500 आधारभूत अस्पताल भवन निर्माण शुरू भएको 7 वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेन। वालिङ नगरपालिकाले गत आर्थिक वर्ष 82-83 सम्पादन भएका काम कार्यवाही योजना र बजेट लगायतका समग्र पक्षको समीक्षा गर्दै वार्षिक समीक्षा कार्यक्रम गरेको छ। कार्यक्रममा वालिङ नगरपालिका प्रमुख कृष्ण खाँड, उपप्रमुख कविता तिवारी गैरे, प्रमुख प्रशासकीय अधिकृत जीवन गेवाली, नगरपालिकामा रहेका शाखा प्रमुखहरू, 14 वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सचिवहरूको सहभागिता थियो। समीक्षा कार्यक्रम अन्तर्गत नगरपालिकाका विषयगत शाखा प्रमुखहरू र वडा सचिवले गत आर्थिक वर्षमा सम्पादन गरेका प्रमुख क्रियाकलाप, भौतिक तथा वित्तीय प्रगति, योजना कार्यान्वयनका क्रममा देखिएका समस्या चुनौतीहरू प्रस्तुत गरेका थिए। साथै कार्यक्रममा आगामी वर्षका लागि प्रभावकारी सेवा प्रवाह र विकास निर्माणलाई गति दिन तय गरिएका भावी कार्ययोजना सम्बन्धी पनि प्रस्तुतिकरण एवं गहन छलफल भएको थियो। वालिङमा जिल्ला स्तरीय खुल्ला पावर लिफ्टिङ प्रतियोगिता हुने भएको छ। वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङ स्याङ्जाको आयोजनामा यही भदौ 6 गते शनिबार वालिङ स्थित सिटी हलमा प्रतियोगिता आयोजना गर्न लागि हो। प्रतियोगिता सम्बन्धी आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ। बलियो युवा बलियो समाज भन्ने नाराका साथ आयोजना हुने प्रतियोगितामा प्रमुख अतिथिका रूपमा गण्डकी प्रदेशका पूर्व सांसद भागवत प्रकाश मल्लको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितालाई महिला तथा पुरूषतर्फ 60 केजी भन्दा कम तौल, पुरूषतर्फ 80 केजी भन्दा कम तौल र खुल्ला समूह गरी 3 तहमा सञ्चालन गरिनेछ। प्रत्येक तहमा प्रथम, द्वितीय र तृतीय हुनेले खेलाड़ीलाई क्रमशः 20,000, 10,000, 5,000 नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक संघका सचिव दण्डपानी पंगेनीले बताउनुभयो। प्रतियोगिताको संयोजन जगत राणाले गर्नुभएको छ। प्रतियोगितामा जिल्ला तथा स्थानीय स्तरमा उत्कृष्ट पावर लिफ्टिङ लिफ्टर बीचमा प्रतिस्पर्धा हुनेछ। स्क्वाड, बेन्च प्रेस र डेड लिफ्ट जस्ता पावर लिफ्टिङ अभ्यासलाई प्रवर्धन गर्नुका साथै अनुभवी प्रशिक्षकबाट विशेष प्रदर्शन र खेलाड़ीलाई मार्गदर्शन समेत गरिनेछ। युवालाई सकारात्मक गतिविधिमा सहभागी गराई दुर्व्यसनबाट टाढा राख्ने, शारीरिक र मानसिक रूपमा सशक्त बनाउने र स्थानीय स्तरमा खेलकुद तथा फिटनेस संस्कृतिको विकास गर्ने प्रतियोगिताको उद्देश्य रहेको संघका अध्यक्ष सन्तोष कुमार छेत्रीले बताउनुभयो। महिला लगायत विशेष समूहलाई सीमा समेत फिटनेस गतिविधिमा सहभागी बनाई समान अवसर प्रदान गर्ने तथा स्वास्थ्य सम्बन्धी प्रशिक्षण र सचेतना कार्यक्रम पनि सञ्चालन हुनेछ। समुदायमा आपसी सहयोग, सद्भाव र अनुशासनको भावना विकास गर्न समेत प्रतियोगितालाई योगदान पुर्याउने आयोजकको विश्वास छ। राष्ट्रिय तथा स्थानीय स्तरका प्रतियोगितामा सहभागी हुन सक्ने उत्कृष्ट खेलाड़ी उत्पादन गर्ने लक्ष्य पनि राखिएको छ। प्रतियोगिता सञ्चालनको लागि करिब 5,60,000 रूपियाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताको आमदानीको स्रोतका रूपमा वालिङ नगर कार्यपालिका कार्यालय विभिन्न संघ संस्थाबाट प्राप्त हुने सहयोगलाई लिइएको छ भने प्रतियोगितामा सहयोग गर्ने मुख्य प्रायोजक, विशिष्ट प्रायोजक, प्रायोजक र सहप्रायोजकलाई सम्मान सम्बोधन गरिनेछ। सैन्यको वालिङमा करदाता शिक्षा कार्यक्रम गरिएको छ। वालिङ उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजस्व कार्यालय पोखराको सहजीकरणमा बिहिबार वालिङमा करदाता शिक्षा कार्यक्रम गरिएको हो। करका नीति कार्यक्रम छूट तथा वर्तमान अवस्थाको सन्दर्भमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको करदाता शिक्षा कार्यक्रममा बोल्नुहुँदै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले कारोबार लुकाउनतर्फ लाग्दा समस्या उत्पन्न हुन सक्ने भएकाले यथार्थ कारोबार गर्न सुझाव दिनुभयो। उहाँले असल करदातालाई सम्मान तथा गलत गर्नेलाई कार्यवाही गर्दै अगाडि बढ़ने बताउँदै आफूलाई असल करदाताको रूपमा स्थापित गर्न आग्रह गर्नुभयो। आन्तरिक राजस्व कार्यालय पोखराबाट सैन्यमा 16,000 करदाताले सेवा लिएको उहाँले बताउनुभयो। राजस्व कार्यालयले प्रदान गर्ने सेवाहरू अब पालिका स्तरबाट शुरू हुने तयारी भइरहेको पनि उहाँले बताउनुभयो। कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपमा ढुंगाना तिवारीले करदातालाई करमा भएका व्यवस्थाहरूका बारेमा सुसूचित बनाउने र करमा देखिएका अज्ञानता हटाउन सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो। अध्यक्ष अनुपमा ढुंगाना तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शंकर डुम्रेले स्वागत र संचालन महासचिव विमल अर्यालले गर्नुभएको थियो। कार्यक्रममा वालिङका व्यापारी तथा व्यवसायीको सहभागिता थियो। सेङ्गानो बिरकोट नगरपालिकामा अवैध रूपमा बालुवा असर पसार गरिएको एक ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर कार्यवाही गरेको छ। प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले बिरकोट नगरपालिका वडा नम्बर 1-1 भित्री सड़क खण्डमा सवारी साधनहरू चेक जाँच गर्ने क्रममा उक्त ट्र्याक्टरलाई नियन्त्रणमा लिएको हो। एकवारबाट बैघरीतर्फ जाँदै गरेको G1-7582 नम्बरको ट्र्याक्टरले गैर कानूनी रूपमा व्यवसायको सहभागिता थियो। सेङ्गानो बिरकोट नगरपालिकामा अवैध रूपमा बालुवा असर पसार

0: अधिकारी एवं प्रहरी नायब परीक्षक रमेश दत्त अवस्थीले बताउनुभयो। पर्वतको बिहादी गाउँपालिका दुई बर्राचोरमा निर्माणाधीन 15 स्थिर क्षमताको आधारभूत अस्पताल भवन निर्माण शुरू भएको 7 वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। ठेकेदारको ढिला सुस्तीले निर्माणको करिब 50% काम पूरा भइसके पनि बाँकी काम अहिले सम्पन्न हुन नसकेको र अस्पताल कहिलेदेखि संचालनमा आउने भन्ने यकिन भएको छैन। ग्रामीण क्षेत्रका नागरिकलाई स्थानीय स्तरमै सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शुरू गरिएको अस्पतालको भवन निर्माण कार्य लामो समयदेखि अल्पत्र अवस्थामा छ। अस्पताल निर्माणको लागि स्थानीयवासीले नौ रोपनी जग्गा निशुल्क प्रदान गरेका थिए। बर्राचोर दुईका पूर्व अध्यक्ष समेत रहेका ओम कुंवरले गुनासो भोग्दै भन्नुभयो, अस्पताल बनेर स्वास्थ्य सेवा पाइएला भन्ने पनि लाग्न छाडिसकेको छ। अस्पताल भवन बनाउने बेला भत्किएको कुलो लामो समय नबनेपछि कृषकले शास्ति बेहोर्नु परेको छ। स्थानीय जग्गादाता समेत रहेका बर्राचोर स्वास्थ्य चौकीका प्रमुख भूपेन्द्र पौड्यालले अस्पताल निर्माण कार्य लामो समयसम्म रोकिँदा राज्यको ठूलो लगानी जोखिममा परेको र निर्माण पूरा भइसकेका संरचना समेत लामो समय प्रयोगविहीन हुँदा थप जीर्ण बन्दै गएको बताउनुभयो। संघीय शहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियर योगेन्द्र बस्ताको ठिका अनुसार संघीय सरकारको योजना अन्तर्गत निर्माण शुरू गरिएको अस्पताल 2077 मंगिरमा भ्याली बाबु रत्न जेभीले ठेक्का लिएको थियो। करिब 6 करोड़ रूपियाँको लागतमा निर्माण थालिएको अस्पताल 17 महिनाभित्र सम्पन्न गर्ने सम्झौता थियो। कुल 11,780 वर्ग फीट क्षेत्रफलको एक तले पक्की भवन निर्माणको काम अहिलेसम्म 50% मात्रै पूरा भएको छ। रेडियो आधी खुलाको समाचारमूलक प्रस्तुति आधी खुला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
2: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
3: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबर। गोर्खाको प्रमुख खाद्य बालीको रूपमा रहेको चैते धानको उत्पादन यस वर्ष मरूवा रोगको प्रकोपका कारण उल्लेखीय रूपमा घटेको छ। रोगका कारण जिल्लाभर करिब 1 करोड़ रूपियाँ बराबरको क्षति पुगेको कृषि विकास कार्यालय गोर्खाले जनाएको छ। कृषि विकास कार्यालय गोर्खाका सूचना अधिकारी सुमन भट्टराईका अनुसार आर्थिक वर्ष 81-82 जिल्लाभर करिब 3,000 मेट्रिक टन चैते धान उत्पादन भएको थियो। यो वर्ष भने उत्पादन घटेर करिब 1,500 मेट्रिक टनमा सीमित भएको छ। जिल्लाभर 725 हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएकोमा करिब 5,000 रोपनी क्षेत्रफलमा मरूवा रोगको प्रकोप देखिएको कार्यालयले जनाएको छ। रोगका कारण प्रभावित क्षेत्रको बाली पूर्ण रूपमा नष्ट हुनुका साथै अन्य क्षेत्रमा समेत करिब 15% उत्पादनमा क्षति पुगेको बताइएको छ। कृषि विकासका अधिकृत विवेक पौड्यालका अनुसार गत वर्ष बाली भित्राउने समयमा वर्षा भएकाले किसानले सोही धानलाई बिउका रूपमा प्रयोग गर्दा रोगको प्रकोप बढ़ेको हुन सक्ने अनुमान गरिएको छ। कृषि विकास कार्यालयका अनुसार चैते धान प्रवर्धन कार्यक्रम अन्तर्गत यस वर्ष 67 हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो। उक्त कार्यक्रमका लागि 67 लाख रूपियाँ खर्च गरिएको थियो, तर रोगको प्रकोपका कारण अधिकांश क्षेत्रमा उत्पादन ठूलो असर परेको छ। कार्यालयले किसानलाई उन्नत बिउ, हाते ट्राक्टर, स्प्रे ट्याङ्की, सिंचाई मोटर, बोरा, त्रिपाल र कुटानी पिसानी मेसिन लगायतका सामग्री उपलब्ध गराउँदै आएको छ। साथै सिंचाई सुविधा विस्तारको लागि 830 मिटर पक्की कुलो निर्माण गरिएको कार्यालय का प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो। उपलुङस्थानको लोमङथाङ गाउँपालिका 4 नेचुङ भन्सार कार्यालयमा चालू आर्थिक वर्ष 83-84 श्रावण महिनामा 29,69,00,000 रूपियाँ राजस्व संकलन भएको छ। एक महिनाको अवधिमा चीनको स्वायत्त प्रदेश तिब्बतको झोङ वासेन जिल्लाबाट लिजी नेचुङ कोरोला नाकाबाट 100 बीवाईडी कम्पनीका विद्युतीय सवारी साधनसहित अन्य 56 सामान बोकेका कन्टेनरबाट उक्त राजस्व उठाउन सफल भएको कार्यालयका प्रमुख विदुर चुडवालले बताउनुभयो। कार्यालयका प्रमुख चुडवालले भन्नुभयो, आर्थिक वर्षको पहिलो महिनाको राजस्व संकलन सन्तोषजनक हो। पहिलो 2 साता व्यापारी समेत सामान मगाउन अलमलमा परेको देखिन्थे। अहिले साता अन्तिम साता भने भित्रिएको सामानले राजस्व संकलनमा योगदान दिएको छ। कोरोना नाकाबाट

का विद्युत सुब्बारी साधन भन्सार कार्यालयबाट जाँच पास भइसकेको छ। गत वर्ष गत 2082-83 को भदौ महिनाको 30 गतेदेखि व्यावसायिक रूपमा संचालनमा आएको भन्सार कार्यालयले 9,92,05,06,420 रूपियाँ राजस्व संकलन गरेको थियो। गत आर्थिक वर्षमा 14,40,06,00,000 बराबरको सामान आयात तथा 20,40,55,000 बराबरको निर्यात भएकोमा कोरोला नाकाबाट 3,223 विद्युतीय सुबारी साधन भित्रिएका थिए। यस आर्थिक वर्ष 83-84 राजस्वको संकलन लक्ष्य 9 अर्ब निर्धारण गरिएको छ। बर्खा र जाडोयाममा भन्सार कार्यालयको सेवा प्रवाह सुस्त हुन्छ। बाढ़ी पहिरो ग्रसित रसुवा र तातोपानी नाकामा समस्या भएपछि व्यापारीले कोरोला नाकालाई वैकल्पिक नाकाको रूपमा प्रयोग गर्न थालेका छन्। कोरोला नाकाबाट करिब 14 किलोमिटर तल रहेको भन्सार कार्यालयमा ल्याएर जाँच पासपछि 186 किलोमिटर दूरीको कोरोला जंक्सन बेनी सड़क खण्ड हुँदै पोखरा ल्याउने गरिन्छ। भन्थेमा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः पटक। वालिङमा जिल्ला स्तरीय खुल्ला पावर लिफ्टिङ प्रतियोगिता हुने। वालिङका व्यापारी व्यवसायका लागि करदाता शिक्षा कार्यक्रम प्रदान। र पर्वतको बिहारीमा निर्माणाधीन 1500 को आधारभूत अस्पताल भवन निर्माण शुरू भएको 7 वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेन। आधी खुला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खुला। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: सुन्नुहुन्छ, वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ, सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
2: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
1: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
2: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
1: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
2: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
1: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
2: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
1: प्रुफ राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9840671481 र 9803054115।
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
3: ए हो र अंकल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
4: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
6: सम्पर्क मोबाइल 97484-34484।
7: चोरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
2: हरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
8: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
2: मोबाइल नम्बर 9556054313 र 9841443432।
8: मूल्य होइन स्वास्थ्य रोजौ।
9: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
10: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
9: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
10: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
9: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड, सफाई बिल, किताब सफाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
9: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9556019076, 9861719076 र 9917162023।
11: होइन, के भयो, किन बन्द भएको गाडी?
12: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
11: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
12: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
11: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त।
12: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
13: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
14: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
13: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
14: फोन नम्बर 0364415002, मोबाइल 98560405002 र 98460151।
15: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
16: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
15: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
16: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिबुटमा जानु त चेक जाँच गर्न, दुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
17: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
16: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
17: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98560-85-667।
18: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
16: हजुरलाई मैले त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
18: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
16: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
18: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
16: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेकजाँच तथा परामर्श सेवा,
18: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
16: मुटुको जाँच, ईसीजी सेवा,
18: भाँचिएको हड्डी प्लास्टर सेवा,
16: डिजिटल एक्सरे सेवा,
18: चिरफार गर्ने,
16: थाइराइड जाँच,
18: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
16: सर्वसुलभ फार्मेसी सेवा।
18: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
16: फोन नम्बर 0364-41087, मोबाइल 98469-0174-47।
19: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी, थाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
20: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेट भित्रको बच्चाको के दोष, त्यसलाई पनि त असर गर्छ।
19: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
21: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ट्ज।
22: चा, कस्तो सास गनाको तिम्रो त,
23: दाँत दुखेर कस्तो गाह्रो भाषा, आफूलाई तिमी सास गनाको भन्छौ।
22: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र,
23: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
22: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
13: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाइ दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
16: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख
22: सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिहाई पिटोल एनआईएमबी बैंकबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9821440029।
0: ए दिदी पक्लिस्ट भनेको होइन हतार हतार गर्दैको त हो र।
1: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
0: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
1: ए साँच्चै हो र, ल ल त्यसो भए त म त्यही गइहाले।
3: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ 8 जैसी पदेरा। मोबाइल 9856309888 र 9856555988।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
24: दिमाग हुनु पर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
24: प्रोप्राइटर बिपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ 8 मोड गरिमा ब्याङ्कको ओह्रालोमा।
4: मोबाइल 9815546496।
25: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
26: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
25: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्न म कहीँ पनि।
26: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
25: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
26: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
25: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
27: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
26: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ 8 स्याङ्जा। फोन 063-44-5094।
28: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
25: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
28: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
27: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
29: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
27: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 063-4-12-133।
30: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
2: समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरे कुनाको लाइन जैसी १५ जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
5: ठाउँ
6: सुख दुखका तरेलीहरूसँग रम्दै
7: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
6: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन
7: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
6: 105.4 मेगाहर्ज
8: हतार हतारमा छोराको बिहे आँटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
9: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
8: लौ अब कहाँ दिनुभयो मैले बैरेघारी नयाँ बजारको बोपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
9: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
8: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
9: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
8: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
9: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि
8: मोबाइल नम्बर 9806641870 र 9865494497
9: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
10: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
11: होइन के भयो र किन हल्लाखोर गरेको हो
10: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
11: ए कुरो त्यस्तो पो यो नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
10: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
11: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ त्यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
10: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855954963 9855554 र 9808447723
12: हो मलाई तिम्रो माया नभएको होइन माया त गाढा छ तर समाज तेर्थै भयो पिरती के छेकिन्थ्यो सूर्यलाई हातैले गर्नु गरे जाँदैले

0: देशको सबैभन्दा विकसित ठाउँ। त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि बोक्सीको आरोपमा सबैको सामु कुख्याएछ।
1: हामी दलित त मुठीका माखा नहौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

0: वेट लिफ्टिंग प्रतियोगिता हुने बारे सूचना।
1: वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङको आयोजनामा बलियो युवा बलियो समाज भन्ने नारालाई आत्मसात गर्दै समाजमा बढ्दो लागू औषध दुर्व्यसन मदिरा तथा अन्य कुलतलाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न स्वास्थ्य सचेतना परामर्श पुनस्थापना र सामाजिक सेवाका कार्यक्रमहरू गर्दै आएको यस संघले जिल्लामै पहिलो पटक महिला तथा पुरूष तर्फका खुल्ला तथा विधागत रूपमा वेट लिफ्टिङ प्रतियोगिता आयोजना गरेको हुँदा उक्त प्रतियोगितामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रम हुने मिति 2083 भदौ 6 गते।
1: स्थान वालिङ उद्योग वाणिज्य संघको सिटी हल वालिङ सेन्जा।
0: पुरुष तर्फ 60 केजी भन्दा कम तौल 80 केजी भन्दा कम तौल साथै महिला र पुरुष तर्फको खुल्ला वेट लिफ्टिङ प्रतियोगिता हुनेछ।
1: विभिन्न तौल समूह तथा खुल्ला महिला र पुरुष प्रतियोगितामा नगद रु 150,000 पुरस्कार दिइनेछ।
0: अन्य थप जानकारीका लागि अध्यक्ष जगत राणा मोबाइल 98 77 552।
1: संयोजक सन्तोष कुमार छेत्री मोबाइल नम्बर 98 560 15 941।
0: डन्डु पङ्गेनी सचिव मोबाइल 98 560 54 3377।
1: आयोजक वालिङ बुल्स पावर लिफ्टिङ संघ वालिङ सेन्जा।
2: नहेर आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल के छुट्टै छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्री पङ्गेनी
3: मोबाइल नम्बर 98 467 21 380।
4: Digital, enjoy with us.
5: Girlfriend Gitanjali, chha jigu pran kha, jigu saas, ale jigu jivan kha, chha jigu phukka kha, ji chanta yakko matina। जी छन् त यक्को यक्को मतिना।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9841443842।
1: मूल्य होइन स्वास्थ्य रोजौं। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
2: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
2: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बङ्गुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673707071। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता, चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कुल कलेजका लागि स्कुल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर, वालिङ बजार।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 9845086005।

0: घरै पैसा राख्न गयो, घरै निकाल्न, घरै बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समिरदीमा रहेको रिद्धि सिद्धिमा सेवा सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमए, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्छा।
1: फोन 0 63 44 46 600।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
3: फोन 0 63 41 2 58।
4: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै रहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेश सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0 63 44 46 696।

0: सीआईएन को साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। नेपाल भारत सीमा बैठकमा विवादित भूभाग भन्दा व्यवस्थापनका मुद्दा प्राथमिकतामा, अख्तियारको त्रासले कर्मचारीमा निर्णय पक्षघात भएको मन्त्री गौतमको आरोप, अख्तियार प्रमुखमाथि दबाव भए निष्पक्षता कायम नहुने रासोपा सभापतिको भनाई,
1: हाम्रो केही पनि कहीँ कतै आग्रह पूर्वाग्रह केही पनि छैन। कानूनले दिएको अधिकारलाई सदुपयोग गरेर सुशासन कायम गर्ने कुरामा कुनै किसिमको राजनीतिक हस्तक्षेप हामीबाट हुनेवाला पनि छैन।
0: ग्यास सिलिण्डर अब ट्रैकिङमा एक वर्षभित्र प्रणाली व्यवस्थित गर्न निर्देशन। विदेशी सहयोग राष्ट्रिय बजेट र सरकारी कोष मार्फत चलाउन सरकारलाई निर्देशन। नेपाल सहित चार देशबीच भन्सार सूचना आदान प्रदान सम्झौता।
2: सामानहरू भन्सार पोइन्टमा नआउँदै त्यो डाटाहरू इन्फर्म हुन्छ र उहाँहरूले डिक्लेयर गर्नुहुन्छ। त्यो डाटासँग डिक्लेयर गरेको डाटाहरूको चाहिँ भेरिफाई गर्दाखेरि एक्युरेसी चाहिँ बढी हुन्छ क्या।
0: तीन वर्षीय बालिकाको हत्या प्रकरणमा बारामा प्रदर्शन, न्यायको माग गर्दै राजमार्ग ठप्प। बागमतीमा सरकार विस्तार, मन्त्रालय बाँडफाँड भने अझै टुंगिएन। थापामाथिको कार्यवाहीले राप्रपाभित्रै मतभेद चर्कियो।
3: उद्धव थापालाई पार्टीको साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट समेत पदमुक्त गर्ने सिफारिश गर्ने निर्णय।
0: र चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक। नेपालमा पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आयोजना हुँदै
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तीन वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले समाजको संवेदनशीलता मात्रै होइन राज्यको सुरक्षा संयन्त्रमाथि पनि गम्भीर प्रश्न उठाएको छ। दोषीमाथि कानून बमोजिम कठोर कार्यवाहीसँगै बालबालिकाको सुरक्षा र घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीको भूमिकाबारे निष्पक्ष छानबिन आवश्यक छ। न्यायको मागमा सड़क अवरूद्ध हुनु आक्रोशको अभिव्यक्ति भए पनि दीर्घकालीन समाधानका लागि कानूनको प्रभावकारी कार्यान्वयन र प्रहरीप्रति जनविश्वास पुनस्थापित गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको चौधौं बैठक देहरादूनमा जारी छ। दुई देशका अधिकारीहरू सहभागी बैठकमा सीमा स्तम्भ, दजगजा, जीपीएस म्यापिङ र सीमा क्षेत्रका बासिन्दाको जमीन सम्बन्धी विवरण संकलन लगायत विषयमा छलफल भइरहेको छ। तर बैठकको चासो सीमा विवाद समाधान भन्दा सीमा व्यवस्थापनमै केन्द्रित हुने देखिएको छ। लिम्पियाधुरा, कालापानी र सुस्ताको विवाद समाधानका लागि छिट्टै राजनैतिक तथा कूटनीतिक पहल आवश्यक रहेकाले कार्यदलको बैठकले ती विषयमा ठोस निर्णय गर्न सक्ने सम्भावना सीमित रहेको टिप्पणी गरेको छ। पूर्व परराष्ट्र मन्त्री प्रदीप ग्यावलीले बैठकलाई औपचारिकतामा सीमित नगरी सीमा क्षेत्रमा देखिएका व्यावहारिक समस्या र भोगाधिकारका विषयमा निर्णय गर्नुपर्ने बताउनु भएको छ। अर्का पूर्व परराष्ट्र मन्त्री उपेन्द्र यादवले भने मूल सीमा विवाद समाधान नभएसम्म व्यवस्थापन सम्बन्धी बैठक अपूरो हुने टिप्पणी गर्नु भएको छ। नेपाल भारत बीच अधिकांश सीमाको स्ट्रीम म्याप तयार भइसके पनि लिम्पियाधुरा, कालापानी र सुस्ताका कारण अन्तिम टुंगो लाग्न सकेको छैन। लामो समयदेखि कायम रहेको नेपाल भारत सीमा विवाद समाधानका लागि यस बैठकले कस्तो भूमिका खेल्न सक्छ, सीआईएनसँग कुरा गर्दै भारतका लागि नेपालका पूर्व राजदूत लोकराज बराल,
6: अब तिनीहरूले त त्यो छलफल गरिसके त्यसको कार्यान्वयन कसरी गर्ने, सम्भव भएसम्मलाई सिमानालाई न्यूनतम विवादास्पद बनाउने, अब सम्भव भएसम्म, अब म अहिले लिम्पिया धेराको कुरा त म उठाउन सक्दिनँ, लिम्पिया धेरा निपुण लेखको कुरा चाहिँ, तर अरू त कुरा त सुल्टाउन सकिन्छ नि त, त्यो कुरा पनि सुल्टाए हुने हो, त्यो पनि अब मिटिङ हुन्छ, फेरि अर्को मिटिङमा फेरि यस्तै कुरा हुन्छ, यस्ता मिटिङ कति भए, कति संयुक्त विज्ञ प्रधानमन्त्रीको संयुक्त विज्ञमा कति कुरा हाले हुन्छ, त्यो पनि हुँदैन, जसलाई हाम्रो चाहिँ दुईटैतिरको गल्ती छ। यसमा सक्रिय त अझै तल्लो स्तरबाट गराउनुपर्छ, तल्लो स्तरबाटै यो समस्याहरू सुल्टाउनुपर्छ भन्ने मलाई लाग्छ।
5: बैठकबाट विवादित भूभागमा निर्णय भन्दा सीमा व्यवस्थापनमा सुधारका लागि ठोस कदम अपेक्षा गरिएको उहाँले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई ज्यान मार्ने धम्की आएको र प्रधानमन्त्री कार्यालयमा घण्टौं राखेर दबाव दिएको भनाई सार्वजनिक हुनु गम्भीर विषय भएको बताउनु भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै लामिछानेले यस्तो वातावरणमा अख्तियारका अधिकारीले कसरी निष्पक्ष निर्णय गर्न सक्छन् भन्दै प्रश्न गर्नुभयो। वहाँले अख्तियार सरकारको छाया नभएको भन्दै राजनीतिक हस्तक्षेप बिना काम गर्न आयोगलाई आग्रह गर्नुभयो।
1: म तपाईँलाई सत्तारूढ दलको सभापतिको हैसियत यति भन्न सक्छु कि यहाँ सोच्नुहोस् हाम्रो केही पनि कहीँ कतै केही पनि आग्रह पूर्वाग्रह केही पनि छैन। कानूनले दिएको अधिकारमा सदुपयोग गरेर सुशासन कायम गर्ने कुरामा कुनै किसिमको राजनीतिक हस्तक्षेप हामीबाट हुनेवाला पनि छैन। हाम्रो अहिले अख्तियार अहिलेको विद्यमान नेतृत्वमा हामी सरकार आइसकेपछि कोही पनि नियुक्त हुनुभएको छैन। पूर्ववर्ती सरकारहरूले विभिन्न समयमा विभिन्न सरकार भएका बेलामा त्यतिखेरको सिफारिस अनुसार संसदीय सुनवाई अनुसार नै उहाँहरू चोइस हुनुभएको हुनाले अझ बढी सजिलो सरलाई र अहिले मेरो व्यक्तिले यहाँलाई सजिलो पार्दछ भने म त्यसमा खुसी नै हुन्छु। त्यसकारणले यसलाई ध्यान दिनुपर्छ जस्तो लाग्छ।
5: त्यसअघि बैठकमा बोल्दै अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई घण्टौं थुनिएको भन्ने चर्चाबीच राईले आफूलाई पासपोर्ट प्रकरणमा छलफलका लागि प्रधानमन्त्रीले बोलाउनु भएको बताउनु भएको छ। सांसदहरूको प्रश्नको जवाब दिँदै राईले प्रधानमन्त्रीले बोलाएपछि आफूहरू कार्यालय गएको र सम्बन्धित विषयमा छलफल भएको बताउनुभयो।
7: हामी गयौँ छलफल गऱ्यौँ त्यसपछि तपाईँको चाहिँ केही हेरेर पनि यसलाई अगाडि एक्सपिडाइट गर्न पाउन्थ्यो भनेर आएपछि हामीले एक्सपिडाइट गऱ्यौँ। त्यसैले चाहिँ हामीले मुद्दा पनि लग्यौँ। अब त्यसमा पनि पैसा मुद्दा दर्ता भइसकेको छ। त्यो आवेदन भइसकेको भएकोले त्यो आवेदनको चाहिँ तपाईँहरूले चाहिँ त्यो कुनै वेबसाइटमा पाइन्छ। आवेदन हामीले त्यो ठिक थियो कि थिएन भन्ने कुरो चाहिँ हामीले गर्दाखेरि चाहिँ पैसा कति छ भन्ने कुरो त्यो आवेदनको सबै तपाईँहरूले हेर्नुहोस् स्पष्ट देख्नुहुन्छ।
5: कानून मन्त्री सुविधा गौतमले भने अख्तियारको त्रासका कारण कर्मचारीमा डिसिजन प्यारालाइसिस देखिएको बताउनु भएको छ। भ्रष्टाचार नियन्त्रणसँगै इमान्दार कर्मचारीले नर्भिक भएर निर्णय गर्ने वातावरण बनाउनु पर्ने उहाँको भनाई छ। संसदीय समितिले ग्यास सिलिण्डरको सुरक्षा र व्यवस्थापनका लागि ट्र्याकिङ प्रणाली लागू गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिंहदरबारमा बसेको बैठकले प्रत्येक सिलिण्डरको विवरण डिजिटल रूपमा राख्न निर्देशन दिएको हो। समितिले प्रत्येक सिलिण्डर कहाँबाट आयो, कहिले भरियो र अन्तिम परीक्षण कहिले भयो भन्ने विवरण डिजिटल रूपमा राख्न भनेको छ। त्यसअघि बैठकमा नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिव प्रसाद घिमिरेले ट्र्याकिङ प्रणाली लागू गर्दा ग्यासको दुरूपयोग रोक्न सकिने बताउनु भएको थियो। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिंहदरबारमा बसेको बैठकले प्रत्येक सिलिण्डरको विवरण डिजिटल रूपमा राख्न निर्देशन दिएको हो। समितिले प्रत्येक

0: किसिमको जुन कि मिटिङ भयो छलफल भयो त्यो खाड सफाइमा त्यसले गर्दा अब यो ट्रेकिङको सिस्टम अत्यन्त राम्रो यो चाहिँ वास्तवमा अभाव हुँदा नहुँदा हुँदा छुट्टै गेटाएको त्यो उद्योगीको पनि हितमा छ उपभोक्ताको पनि हितमा छ विक्रेताको पनि
1: समितिले गरेसी र व्यावसायिक सिलिण्डरको छुट्टा छुट्टै अभिलेख राख्न पनि निर्देशन दिएको छ भने नेपाल आयल निगमलाई ग्यास वितरण र व्यवस्थापनका समस्या एक वर्षभित्र समाधान गर्न निर्देशन दिएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाटै परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले नगद वस्तु वा प्राविधिक जुनसुकै सहयोग भए पनि सकेसम्म सरकारी कोष मार्फत परिचालन गरी लेखा परीक्षणको दायरामा ल्याउनुपर्ने निर्देशन दिएको समितिका सभापति भरत बहादुर खड्काले बताउनुभयो। त्यस्तै विदेशी सहयोगको प्रतिबद्धता प्राप्ति खर्च र शोध भर्नाको एकीकृत अभिलेख राख तथा सबै सहायता सूचना प्रणालीमा अनिवार्य दर्ता गर्ने निर्देशन दिएको छ। त्यस अघि बैठकमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेले वैदेशिक सहायता र सहुलियतपूर्ण ऋण घट्दै गएकाले अब विकासका लागि निजी क्षेत्रको पूँजी परिचालन गर्नुपर्ने बताउनु भएको छ। सरकारले निजी तथा संस्थागत लगानी आकर्षित गर्ने नीति लिएको उहाँको भनाइ छ। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले भोलि बैठक बोलाएको छ। बैठक बिहान 11 बजे पार्टीको केन्द्रीय कार्यालय सहनेपामा बस्नेछ। समितिका सचिव दिनेश थापा मगरका अनुसार बैठक बोलाए पनि के कस्ता विषयमा छलफल हुने हो भन्ने एजेण्डा सार्वजनिक गरिएको छैन। पार्टीभित्रका अनुशासन सम्बन्धी विषयमा निर्णय गर्ने जिम्मेवारी पाएको समितिको बैठकलाई कांग्रेसभित्र चासोका साथ हेरिएको छ। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले सरकार विस्तार गर्दै 6 मन्त्री नियुक्त गर्नुभएको छ। मुख्यमन्त्री थापाले आफ्नै दल नेकपा एमाले सहित सत्ता साझेदार नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट मन्त्री नियुक्त गर्नुभएको हो। एमालेका भरत केसीलाई भौतिक पूर्वाधार विकास मन्त्री र ज्ञान बहादुर तामाङलाई बिना विभागीय मन्त्री बनाएको छ। सत्ता साझेदार नेकपासँग मन्त्रालय बाँडफाँड टुङ्गिन बाँकी रहेकाले केही मन्त्रीको जिम्मेवारी पछि तोकिने मुख्यमन्त्री थापा यसैबीच बागमती प्रदेशमा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको विषयले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा आन्तरिक विवाद चर्किएको छ। पार्टीको निर्देशन विपरीत सरकारलाई समर्थन गरेको भन्दै राप्रपाले प्रदेश संघीय दलका नेता उद्धव थापामाथि कार्यवाही गरेको छ। राप्रपाको सचिवालय बैठकले थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्न प्रक्रिया अघि बढ़ाउने र पार्टी सदस्य समेत खारेज गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेलले बताउनुभयो।
2: प्रदेश सभा संसदीय दलका नेता प्रदेश सभा सदस्य उद्धव थापाले पार्टीको तर्फबाट समर्थन छ भन्ने पत्र बुझाएकोमा निजलाई चाहिँ हिजै अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो र समयमा जवाब समेत नदिएको र उक्त सिफारिश अथवा समर्थन फिर्ता पनि नलिएको सन्दर्भमा आज बसेको कार्य सम्पादन समितिको बैठकले उद्धव थापालाई पार्टीको साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट समेत पदमुक्त गर्ने सिफारिश गर्ने निर्णय।
1: पार्टीले बागमतीमा कुनै दललाई समर्थन नगर्न आफ्ना सांसदलाई निर्देशन दिएको थियो तर यही निर्णयमा पार्टीभित्र मतभेद देखिएको छ। नेता कमल थापाले उद्धवमाथिको कार्यवाहीप्रति असहमति जनाउँदै नोट अफ डिसेन्ट दर्ता गर्नुभएको छ। नेपाल भूटान बंगलादेश र मालदिव्स बीच मालवस्तु भन्सारमा आइपुग्नु अघि नै सूचना आदान प्रदान गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार अब सीमापारीबाट सम्मान भन्सार कार्यालयमा आइपुग्नु अगाडि नै त्यसको विस्तृत विवरण प्राप्त हुनेछ। यसले गर्दा भन्सार अधिकारीहरूलाई जोखिमको विश्लेषण गर्न अवैध वस्तुको ओसार पसार नियन्त्रण गर्न र सही कारोबार गर्ने व्यापारीहरूको सामान छिटो जाँचपाछ गराउन सजिलो हुने भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिनुभयो। आमन्त्रण चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक भएको छ। खेलसँगै पर्यटन प्रबन्धनमा टिवा पुर्याउने उद्देश्यले प्रतियोगिताको तालिका फक्तालुङ गाउँपालिकाको लोदेन क्षेत्रमा पुगेर सार्वजनिक गरिएको हो र नेपालमा पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ। यो प्रतियोगिता आउँदो शनिबार र आइतबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्ड हलमा हुने भएको हो। आयोजकका अनुसार दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी

0: मोबाइल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। सन्तोषी रावल
1: नेपालगंज उद्योग वाणिज्य संघको चुनावी सरगर्मी आर्थिक हब बनाउने एजेण्डा
2: करसँग सचेतनाका कार्यक्रमहरू छन् र हरेक वर्षको निजभा कार्यक्रमहरूमा चाहिँ उनीहरूका मुद्दा सम्बोधन गर्ने कुरामा चाहिँ मेरो त्यही अनुसारको भूमिका निर्वाह हुन्छ।
1: कसले सम्हाल्ला नेपालगंजका व्यवसायीको नेतृत्व रिपोर्ट सांसदको प्रभावकारी प्रस्तुतिका लागि अध्ययन अपरिहार्य संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: गण्डकी जलाधार क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाई तथा दिदीबहिनीहरू,
4: के तपाईँ वा तपाईँको समुदाय हरित जलवायु कोष ग्रीन क्लाइमेट फण्डको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ? यसबाट तपाईँको खेतीपाती, बसोबास वा दैनिक जीवनमा असर परेको छ?
3: चिन्ता नलिनुहोस्, तपाईँको गुनासो सुन्ने ठाउँ छ।
4: स्वतन्त्र उजुरी संयन्त्र आईआरएम हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो। यसले तपाईँका गुनासा निष्पक्ष, गोप्य र निशुल्क रूपमा सुन्छ र समस्या समाधानका लागि आवश्यक पहल गर्छ।
3: यदि तपाईँ हरित जलवायु कोषको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ भने आफ्नो सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालय वा नजिकैको सामुदायिक केन्द्रमा सम्पर्क गर्नुहोस्।
4: irm.greenclimate.fund मा विस्तृत जानकारी लिन सक्नुहुनेछ।
5: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपाल एसएम द्वारा जारी सन्देश।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। नेपालगंज उद्योग वाणिज्य संघको नयाँ नेतृत्व छनौटका लागि यही भदौ 6 गते निर्वाचन हुँदैछ। व्यवसायका समस्या समाधानदेखि औद्योगिक क्षेत्रको विकास, कर मैत्री वातावरण, खुला सीमा व्यवस्थापन र नेपालगंजलाई आर्थिक हब बनाउनेसम्मका एजेण्डा उम्मेद्वारहरूले अघि सारेका छन्। त्यसै अनुसारको प्रचार प्रसारमा उनीहरू जुटेका छन्।
8: व्यवसायका समस्या सरकारसम्म पुर्याउनेदेखि नेपालगंज उद्योग वाणिज्य संघलाई प्रभावकारी र जवाबदेही बनाउनेसम्मका प्रतिबद्धता उम्मेद्वारहरूले सार्वजनिक गरेका छन्। अध्यक्ष पदमा संयुक्त व्यवसाय समूहका तर्फबाट चिरञ्जीवी ओली र स्वतन्त्र व्यवसाय समूहबाट ध्रुव दाहालबीच प्रतिस्पर्धा हुँदैछ। अध्यक्ष पदका उम्मेद्वार ओली भन्नुहुन्छ,
2: नेपालगंज एउटा विशेष खालको चाहिँ सहर हो। यहाँको नौबस्ता औद्योगिक क्षेत्र चाहिँ तपाईँको हामीले 72 सालमा घोषणा भए तापनि वास्तवमै कामको शुरूआत हुन सकिरहेको छैन। यो प्रमुख मुद्दा हुन सक्छ। यहाँका उद्योगी व्यवसायहरूले फ्रीमा नेपाल सरकारबाट जग्गा लिने र त्यो जग्गामा एउटा स्ट्रक्चर बनाएर चाहिँ व्यवसायलाई अझ कसरी राम्रो गराउन सकिन्छ अथवा उद्योगलाई अथवा उत्पादनलाई कसरी बढावा दिन सकिन्छ भन्ने विषयमा एउटा मुद्दा रहन्छ। र त्यो सँगसँगै करसँग सचेतनाका कार्यक्रमहरू छन् र हरेक वर्षको निजभा कार्यक्रमहरूमा चाहिँ उनीहरूका मुद्दा सम्बोधन गर्ने कुरामा चाहिँ मेरो त्यही अनुसारको भूमिका निर्वाह हुन्छ।
8: अध्यक्ष पदका अर्का उम्मेद्वार ध्रुव दाहालले भने संघभित्रको सुशासन र व्यवसायका अधिकारलाई प्राथमिक राख्ने बताउनु भएको छ।
9: विस्तृत व्यवसाय छात्र संगठन बनोस्, व्यवसायको हकितको लागि चाहिँ मैदानमा खडा होस् नेपाल सरकारसँग भएका चिज सम्झौता बापत जुन विस्थापित उद्योगहरूलाई ती उद्योगहरू चिज सञ्चालन ल्याउनको लागि यहाँका व्यवसायी सानादेखि ठूला मजौला व्यवसायको हकितको लागि निरन्तर खटिरहने प्रयास गर्दछु।
8: नेपालगंज उद्योग वाणिज्य संघको यसपटक महिला उपाध्यक्ष पदमा रूपा अर्थात सानो ओझा र उमा ग्रान्डन बीच प्रतिस्पर्धा हुँदैछ। अन्य दुई महिला पनि मनोनयन मार्फत कार्य समितिमा आउनेछन्।
10: कतिपय महिला व्यवसायीहरू पनि छन् जसले आफ्ना पीड़ाहरू सुनाउने ठाउँहरू उनीहरूले देखिरहेका छैनन्। तिनीहरूको एउटा म आवाज बन्न सकौं, तिनीहरूको म एउटा प्रेरणाको स्रोत बन्न सकौं, उनीहरूले उठान गरेका मुद्दाहरूलाई नै म ठाउँसम्म पुर्याउन सकौं।
11: महिलाहरूको उपस्थिति कुनै पनि संघ संस्थामा नहुने र यहाँभित्र पैसाको चलखेलले गर्दा महिलाहरू सधैँ पनि पछाडि पर्नुपर्ने अवस्था, यसको विद्रोहमा मेरो उम्मेदवारी छ।
8: संघको महासचिव पदमा संयुक्त व्यवसाय समूहबाट विष्णु श्रेष्ठ र स्वतन्त्र व्यवसाय समूहबाट दिपेन्द्र कुमार जोशी प्रतिस्पर्धामा हुनुहुन्छ। 27 वस्तुगत संस्थालाई एकीकृत गर्दै उनीहरूका साझा समस्या समाधानका लागि संस्थागत वातावरण बनाउने तथा व्यवसायलाई ज्ञान सिप र प्रविधिसँग जोड्ने आश्वासन पनि उम्मेद्वारको छ।
12: एक वर्षभित्र गर्ने, दुई वर्षको भित्र गर्ने, तीन वर्षभित्र गर्ने भनेर हामीले प्लानिङ गरेर एकपटक हामीले ती सबै कुराहरूलाई पूरा गर्ने हामीले प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ।
9: उद्योग वाणिज्य संघ नेपालगंजसँग आबद्ध 3600 समथिङ जुन सदस्यहरू हुन्छ उहाँहरूको मुख्य माग भनेको व्यवसायलाई एकत्रित गर्ने, व्यवसायको हकको लागि बोलिदिने, व्यवसाय उद्देश्यसँग समन्वय गरिदिने, व्यवसायीहरू संघ संस्थालाई राष्ट्रिय अन्तर्राष्ट्रियसँग जोड्ने मुख्य हुन्छ र उनीहरूलाई चाहिने ज्ञान सिप र प्राविधिक प्रविधि रूपमा उहाँलाई जोड्नु पर्ने हुन्छ।
8: संघको वाणिज्य उपाध्यक्ष सहित केही पदमा भने निर्विरोध निर्वाचित भइसकेका छन्। मुख्य प्रतिस्पर्धा रहेका पदमा उम्मेद्वारहरूले अघि सारेका एजेण्डा, विगतको कार्यानुभव र प्रतिबद्धता कार्यान्वयन गर्ने क्षमताको मूल्याङ्कन गर्दै मतदाताले भोट हाल्नु पर्ने भएको छ। निशु जोशी, सीआईएन रेडियो, कृष्णसार, नेपालगंज, बाँकी।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। तथ्य र प्रमाण सहित बोल्न सांसदले अध्ययन गर्नुपर्ने।
13: यो मैले चाहिँ स्कूलमा कहिले पनि यति धेरै पढेन, किनभने यो तपाईँको यति तपाईँको इन जेनरल विषय छ कि हामीले कल्पना नगरेका कुरामा चाहिँ अब मलाई सजिलो के छ भने कानून विद्यार्थी भएको कारणले पनि सजिलो हो।
0: सांसदका लागि अध्ययन नै प्रभावकारी प्रस्तुतिको आधार। संसदमा विषय प्रस्तुत गर्न सांसदले गर्नुपर्ने तयारी सहितको संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
16: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग बर्दिया क्षेत्र नम्बर 1 निर्वाचित सांसद ठाकुर सिंह थारू हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
17: धन्यवाद।
16: लामो समय पत्रकारिता गर्नुभयो, सांसद भएर अगाडि बढ्दै गर्दाखेरि त्यो मैले धेरै कुरा सिकिसकेको थिएँ, देखिसकेको थिएँ, त्यसकारण अलि सजिलो, अथवा पत्रकारिता अलि फरक, यता संसदको सांसदको यात्रा चाहिँ फरक रहेछ भन्ने लाग्यो।
17: यो धेरै फरक, यो चाहिँ फरक के हो भने नि, हामी पत्रकार हुँदाखेरि, म सञ्चारकर्मी हुँदाखेरि, अब सञ्चारकर्मी के हो भने राज्यलाई खबरदारी गर्ने, राज्यले चाहिँ यो ठाउँमा यस्तो गर्नुपर्छ भनेर भन्थ्यौं। तर सांसद भन्ने चिज के भयो भने हामी खबरदारी त गर्यौं, तर अब त्यो खबरदारी गरेको चीजलाई इम्प्लिमेन्ट कसरी गर्ने भन्ने चाहिँ सांसदको भूमिका चाहिँ रहेछ, किनभने आवश्यक पर्ने कानूनहरू बनाउने होइन, त्यसलाई चाहिँ कसरी पूरा गर्ने भन्ने चाहिँ सांसदको कर्तव्य हो, राज्यसँग पहुँच पुर्याउने। अहिले चाहिँ प्रत्यक्ष रूपमा बोलेर र कानून बनाएर हामीले त्यहाँ समस्या, गाउँघरका समस्याहरूलाई इम्प्लिमेन्ट गर्ने प्रयास गर्छौँ, त्यसैले पत्रकारिता र सांसदको भूमिकामा त धेरै डिफरेन्स नै हुने नै भयो।
16: प्रश्न गर्न अथवा समाचार लेख्न सजिलो कि त्यहाँ आएर नागरिकको जनताको प्रश्न
18: प्रश्न गर्न सजिलो, त्यो इम्प्लिमेन्ट गर्न र जवाब दिन चाहिँ गाह्रो।
16: पछिल्लो संसदको गतिविधिहरूमा तपाईँको कस्तो छ त्यसमा बुझाइ, सांसदहरूको भूमिका, सरकारमा रहेका दल, प्रतिपक्षमा रहेका दलको जुन खालको व्यवहार अहिले भइरहेको छ?
18: यसो छ, मैले त अब चाहिँ प्रतिपक्षीलाई के बुझ्छु भने त्यो रचनात्मक विकारको रूपमा बुझ्छु। उहाँहरूले हामीलाई खबरदारी गर्नुहुन्छ, अब हामी सत्ता पक्ष मान्ने हौ, अब हामीले चाहिँ कहीँ गल्ती गरेका छौँ, कहीँ चाहिँ हामी बाटो बिराएका छौँ भने उहाँहरूले खबरदारी गर्नुहुन्छ। त्यसैले मैले त्यति ठुलो रूप लिँदैन होइन, उहाँहरूको रचनात्मक भूमिका हो। एउटा चाहिँ पोलिटिकल साइन्सले के भन्छ भने संसद भनेको प्रतिपक्षको हो, भनेको अधिकांश समय प्रतिपक्षहरूले बोल्नुहुन्छ, हामी कम बोल्छौँ सत्ता पक्ष, किनभने पार्टी भइसकेपछि त अब संसद पार्टी भइसकेपछि हामीले आफ्नो समय बोल्ने होइन। तर चाहिँ प्रतिपक्षले चाहिँ हाम्रो अहिले चाहिँ मैले देख्छु प्रतिपक्षहरूले चाहिँ राम्रै भूमिका देखाउनु भएको छ, हाम्रो चाहिँ धेरै विषयवस्तुमा हामीलाई फिडब्याक दिने, हाम्रो सरकारले तपाईँहरू यो गर्दा ठिक हुन्छ है भन्ने चाहिँ हामीलाई बाटो देखाइराख्नु भएको छ।
16: सत्ता पक्षको सांसद भएको कारणले गर्दाखेरि अलि आफैले आफैलाई नियन्त्रण गर्नुपर्ने त्यस्तो खालको
18: सत्ता पक्ष र प्रतिपक्ष सांसद भन्दा पनि कस्तो छ भने सांसदको पनि आफ्नो कोड अफ कन्डक्ट छ, जस्तै प्रतिनिधि सभा नियमावली 2083 छ, त्यो चाहिँ कस्तो हो भने त्यो सांसदले आफ्ना लागि आफै बनाएको हो कि, त्यो सांसदले मैले यो गर्न हुन्छ मैले चाहिँ यो गर्न हुन्न भनेर आफैले लेखेर बनाइसकेपछि संसदमा आफैले पास गरेको चीजलाई आफूले मान्ने कि नमान्ने भन्ने त हो नि त,
16: पछिल्लो गतिविधिले मानेको जस्तो देखिन्छ कि नमानेको,
18: यो कस्तो छ कस्तो कति तपाईँले कस्तो तपाईँले कुन प्रसङ्ग कोट्याउनु भएको होला भने कुनै साथीहरूले अलिकति चर्को बोल्नु हो कि भन्ने प्रसङ्ग उठाउनु
16: खोज्नु,
18: तपाईँको कस्तो हुन्छ भने मान्छेको व्यवहार हुन्छ कि, कोही मान्छे कुनै कुरा राख्दाखेरि रोए जस्तो गरेर आफ्नो प्रेजेन्टेसन गर्छ, कोही चर्किएर बोल्छ, कोही मिठो बोल्छ, कोही एकदम स्ट्रेट बोल्छ, त्यो आफ्नो बानी हुन्छ
16: भनेको सबै सांसदको भूमिका अहिले सबै ठिक छ
18: एकदम ठिक छ। अब कस्तो हो भने अब तपाईँको बानी त सकिँदैन नि कन्ट्रोल, संसारमा सबै चिजको ब्रेक छ होइन, ब्रेक लगाउन सकिन्छ नि त, तपाईँको मोटरसाइकल गाडी सबै चिजको प्रेम सबैको ब्रेक छ, तर मान्छेको त ब्रेक त अरूसँग हुँदैन नि त, संसद पनि मान्छे हो, अब त्यो सांसदको ब्रेक त्यो मान्छेको ब्रेक त जो मान्छे जे व्यवहार गर्दैछ उसँगै ब्रेक हुने हो, त्यसैले ब्रेक कहाँनिर लगाउने भने उहाँहरूको कुरा हो।
16: अनि संसदमा तपाईँ जाँदै गर्दाखेरि तयारी कतिको गर्नुपर्छ?
18: एकदम यस्तो हुन्छ, अब तपाईँको दुइटा खाले हुन्छ होइन, मेरो भूमिका के हो, मेरो भूमिकाले तपाईँको मेरो जिल्ला मेरो राज्य मेरो देश मेरो कानून होइन कुरा चाहिँ अब चाहिँ मैले धेरै प्रभाव पर्छ कि, संसद भनेको के हो भने आफैमा कानून बनाउने मान्छे हो, त्यसैले मैले चाहिँ धेरै अध्ययन गर्नुपर्छ भन्ने चाहिँ मान्छे सोच भएको मान्छे पढ्छ नै होइन, अब अरू सांसदहरूले पनि त्यही गर्नु होला किनभने त्यहाँ सुन्नुहुन्छ नि त, सुन्नुहुन्छ बोलेको होइन,
16: कति घन्टा लाग्छ तयारी गर्न संसद?
18: कुरै नगर्नुहोस् है, अब संसद त मैले चाहिँ भने नि अब तपाईँलाई हाँसो लाग्ला होइन धेरै साथीहरूलाई, मैले नढाँटेर भन्छु होइन, म जीवनमा ढाँटेको पनि छैन होइन, यो मैले चाहिँ स्कुलमा कहिले पनि यति धेरै पढिनँ, किनभने यो तपाईँको यति तपाईँको इन जेनरल विषय छ कि हामीले कल्पना नगरेका कुरा, म चाहिँ अब मलाई सजिलो के छ भने कारण विद्यार्थी भएको कारणले पनि सजिलो हो होइन, अब तपाईँको यति धेरै कानुन यति धेरै अहिले त तपाईँको के छ भने 166 कानुन यही वर्ष हामीले चाहिँ टेब्लो हुँदैछ, टेब्लो भइसक्यो, अब 7-8 चाहिँ हामीले चाहिँ अब पास गर्दैछौँ, 3-4 त पास गरिसक्यौँ, खनिज पास गऱ्यो होइन, अब त्यो समितिमा के अरे भइसक्यो होइन, मानव बेचबिखान तथा सर्वसाम नियन्त्रण 2064, अब हिजो मात्रै बालबालिका श्रम निषेध ऐन का बारेमा छलफल गरौँ,
16: त्यो प्रतिनिधि सभाबाट पारित भयो, समितिमा जाने,
18: अब समितिमा भन्दा पनि त्यो अब चाहिँ प्रतिनिधि सभाको हाउसले चाहिँ पारित गर्यो, अब त्यसमा चाहिँ के भन्छ अरे
16: संशोधनको
18: लागि चाहिँ गएको छ, त्यसैले यो त पढ्न त पर्यो नि त, पढ्न पर्यो, त्यसैले धेरै तयारी गर्नुपर्छ।
16: अनि तयारी गर्दै गर्दाखेरि त्यो एक्लैले भ्याइँदो रहेछ कि अथवा सङ्गसाथी चाहिँदो रहेछ?
18: अब सङ्गसाथी त चाहिनु पर्थ्यो होइन, अब कस्तो भयो भने अब चाहिँ संसद भएको अब धेरै कुरा चाहिँ साथीहरूले भन्छन्, सांसद भनेको चाहिँ अब धेरै साथी अब यसमा प्रसङ्ग जोडाउने होला होइन, तपाईँले कुरा उठाएनु, सोकियो संसदलाई दिनहुन्न लिनहुन्न भन्ने प्रसङ्ग हो होइन, तर एउटा कुरा चाहिँ के हो भने संसदले एउटा संसद अहिलेको पार्लियामेन्ट छ नि, अब म पहिलाको पार्लियामेन्ट कस्तो थियो तपाईँले भन्न जान सक्दिनँ भन्न सक्दिनँ, तर अहिलेको पार्लियामेन्टले सांसदहरूलाई दिएको बिजनेस जुन छ नि बिल बनाउने बिलमाथि छलफल गरेर त्यो सांसदको एक्लो प्रयासले सम्भव छैन, सोकियो अलिक पढे लेखेकै अलिकति बुझेको हुनु पर्यो भने संसदलाई अलिक सहयोग चाहिँ हुन्छ।
16: तपाईँ अब कानून पढेको पनि तपाईँले पत्रकारिता मार्फत हिजो प्रश्न गर्दाखेरि कहाँ के कस्तो छ भन्ने बुझेको मान्छे पनि भएको कारणले शोकीय भनेको कानून विषय पढेकै अति विज्ञ नै चाहिने हो कि साथी भाई
18: त्यसमा चाहिँ कानून पढेको भइदिए धेरै राम्रो हुँदैन भने कम्ती ब्याचलर्स पास गरेको हुनुपर्छ भन्ने चाहिँ छ होइन अब अर्को चाहिँ के हुन्छ भने पछि हाम्रो दलले पनि गर्ला होइन अब तपाईँ विज्ञका रूपमा हाम्रो दलमा चाहिँ खटिएको जुन हाम्रो हायर गर्छ नि हाम्रो पार्टीले हाम्रो संसदीय दलले जुन हायर गर्यो भने हामीलाई सजिलो होला किनभने तर चाहिँ संसदलाई चाहिँ यति धेरै बिल एउटै दिन तीनवटा चारवटा बिलमा चाहिँ छलफल हुन्छ क्या विधेयकमा छलफल हुन्छ अब अनुमान गर्नुहोस् एउटा बिलमा बोल्नका लागि संसदले बोल्नका लागि कति घण्टा तयारी गर्छ होला त्यहाँ चाहिँ कन्टेन्ट हुनु पर्यो इन्टरनेसनल प्र्याक्टिस चाहिँ यो छ है भारतमा यो छ फलाना ठाउँमा यो छ अब यस्ता कुरा पढ्नका लागि त टाइम त लाग्ने भयो
0: नेपाल भारत सीमा बैठकमा विवादित भूभाग भन्दा व्यवस्थापनका मुद्दा प्राथमिकतामा परेको छ अख्तियारको त्रासले कर्मचारीमा निर्णय पक्षघात भएको मन्त्री गौतमको आरोप छ अख्तियार प्रमुखमाथि दबाव भए निष्पक्षता कायम नहुने रासोपा सभापतिको भनाइ छ ग्यास सिलिण्डर अब ट्र्याकिङमा एक वर्षभित्र प्रणाली व्यवस्थित गर्न संसदीय समितिको सरकारलाई निर्देशन छ विदेशी सहयोग राष्ट्रिय बजेट र सरकारी कोष मार्फत चलाउन सरकारलाई निर्देशन जारी भएको छ देशबीच भन्सार सूचना आदान प्रदान सम्झौता भएको छ र चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक भएको छ नेपालमा पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि भदौ 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि
19: अहिले हाम्रो गर्नेमा 8 बजेको छ
20: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
19: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

0: कति सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, छाटफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नको लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250। बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुन चाँदी पसलमा मात्रै पाइन्छ।
1: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
2: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुन चाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अरर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अरर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
4: जितु सुन चाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98066-17137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: ए अंकल, गाला में हाथ राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटल को शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा शिवालिन हुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846021629 र 9861868251।
3: ए सुन्नुहुन्छ, वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ, सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
4: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय।
3: हो, अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
4: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
3: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
4: साथै विवाह व्रत बन्ध र पूजा आजका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
3: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
4: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
3: प्रुफ राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9846071481 र 9800154015।
0: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिंग, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9462698145।

0: घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
0: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योग पीठको आडैमा सम्पर्क नम्बर 063-44-146-696।

0: सीबीसी नेपाली सेवाको साझा पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा संसदीय समितिमा अख्तियार प्रमुखलाई कयौं सुझाव र प्रश्न, आयोग निष्पक्ष हुनुपर्नेमा सत्ता पक्षकै जोड, नेपालमा वैदेशिक सहायतालाई लेखा परीक्षणको दायरामा किन ल्याउन खोजिएको,
1: एउटा कुरो के हो भन्दाखेरि आर्थिक अनुशासन नगरिकन वित्तीय सुशासन आउन सकिँदैन।
0: सार्वजनिक लेखा समितिका सभापति र अन्तर्राष्ट्रिय प्रसंगमा रूसले युक्रेनमा गरेका पछिल्ला हमलाहरूमा कम्तीमा 15 जनाको मृत्यु। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। कियेभका मेयर भिताली क्लिट्स्कोले बीबीसीसँग कुरा गर्दै युक्रेनलाई सर्वसाधारणको सुरक्षा गर्न आफ्ना साझेदार देशहरूबाट थप सहयोग आवश्यक रहेको बताएका छन्। उनको यो भनाई रातभरि भएको अर्को भीषण रूसी बमबारीपछि आएको हो। क्लिट्स्को रूसी आक्रमणमा परेको स्थानको निरीक्षणमा गएका थिए। राजधानीका विभिन्न स्थानमा भएका आक्रमणमा कम्तीमा 15 जनाको ज्यान गएको छ भने 40 भन्दा बढ़ी घाइते भयो। कियेभमा रहेका बीबीसी संवाददाता ड्यान जनसन भन्छन्, शहरको बाहिरी भेगमा कैयौं आवासीय भवनहरूमा क्षति पुगेका छन् भने केही घरहरू त्यत्तिकै देखिन्छन्। त्यो क्षेत्रमा बस्ने कम्तीमा 2 जनाको ज्यान गएको छ, थुप्रै घाइते भएका छन् अनि बाँचेकाहरू पनि घरबार विहीन भएका छन्। स्थानीय विद्यालयहरू र बाल अस्पतालमा पनि क्षति पुगेका छन्। बीबीसीका ड्यान जनसनको भनाई। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा क्षेत्रमा रहेको मोल्डोभासँगको एउटा सीमा नाकामा रूसी ड्रोनले आक्रमण गरेको बताएका छन्। इबोला प्रकोप नियन्त्रण गर्न सहयोग पुर्याउने उद्देश्यले 70,000 मात्रा खोपको नयाँ खेप प्रजातान्त्रिक गणतन्त्र कंगो पठाइँदैछ। खोप आपूर्ति सम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूहका अनुसार उक्त खेपमा अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणमा खटिएका स्वास्थ्य कर्मीहरूका लागि 50,000 मात्रा खोप रहेका छन्। हालसम्म इबोलाबाट 5,000 भन्दा बढ़ी संक्रमित भएका छन्, जसमा 2300 मृत्यु भइसकेको छ। संयुक्त राष्ट्र संघले अफगानिस्तानको तालिबान सरकारले 11 दिन अघि हिरासतमा लिएका आफ्ना 2 कर्मचारीलाई रिहा गरेको जनाएको छ। ती 2 कर्मचारीलाई हेरात प्रान्तमा पक्राउ गरिएको थियो। तालिबानको गुप्तचर निकायले उनीहरूलाई किन पक्राउ गरिएको थियो भन्ने कारण बताएको छैन। स्थानीय समाचारहरूका अनुसार ती 2 कर्मचारीले हेरात प्रान्तमा महिलाहरूलाई हिरासतमा लिएको विषयमा जानकारी गराएका थिए। तालिबानले 5 वर्ष अघि शक्तिमा फर्किएपछि महिला र बालिकाहरूको धेरै अधिकारमाथि नराम्ररी बन्देज लगाएको छ। दक्षिण कोरियाको सेनाका अनुसार उत्तर कोरियाले प्योङयाङ क्षेत्रबाट करिब 10 वटा छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। ती क्षेप्यास्त्रहरू कोरियाली प्रायद्वीपको पूर्वतर्फ समुद्रतिर प्रहार गरिएका थिए। जापानका अधिकारीहरूले ती क्षेप्यास्त्रहरू जापानको विशेष आर्थिक क्षेत्र ईईजेड बाहिर खसेको देखिएको बताएका छन्। यी प्रक्षेपणहरू दक्षिण कोरिया र अमेरिका बीच भइरहेको संयुक्त सैन्य अभ्यासका क्रममा भएका हुन्। र बंगलादेशको संसदले मिर्जा फखरुल इस्लाम आलमगीरलाई 35 वर्षमा देशको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचनबाट राष्ट्रपतिमा चुनेको छ। सन् 2024मा विद्यार्थीले गरेको प्रदर्शनपछि सत्ताबाट बाहिरिएकी पूर्व प्रधानमन्त्री शेख हसिनाका उनी मुख्य विपक्षी थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा सांसदहरूले जोड़ दिएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सत्तारूढ़ तथा विपक्षी दलका सांसदहरूले आयोगका पछिल्ला काम कार्यवाहीबारे प्रश्न समेत गरे। प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगले गर्दै आएका गतिविधिको प्रतिरक्षा गरेका छन्। सुनौ एक रिपोर्ट। समितिको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री विता गौतमले उनकी शब्दमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट त्रास सृजना हुन नहुने बताइन्।
3: संस्थाको दल चाहिँ त्रास सृजना गरेर हामी अख्तियार दुरूपयोग अनुसन्धान आयोग एकदम बलियो छौँ भनेर त्यो कदरी बुझ्ने सत्ता हुँदैन। त्यो चाहिँ निष्पक्षता, व्यवसायिकता र सुशासन कायम गर्नका लागि अझ भनौँ प्रमाणका आधारमा अनुसन्धान अभियोजन हुन्छ है भन्ने एउटा विश्वास जगाउने संस्था हुनुपर्छ भन्ने लाग्दछ।
0: प्रधानमन्त्री कार्यालयमा अख्तियार प्रमुख र आयुक्तहरूलाई झण्डै थुनेर पासपोर्ट छपाई प्रकरणमा मुद्दा चलाउन दबाव दिएको लगायतका विषयले पनि बैठकमा प्रवेश पायो। सत्तापक्ष र विपक्षी सांसद मध्ये केहीले प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा जान नहुने सुझाव दिए भने केहीले त्यसबारे चासो राखे। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले भने
4: समिति पार्लियामेन्ट ओभरसाइट कमिटी हो, यहाँ जान मिल्छ र प्रधानमन्त्रीको मार्फतको संस्था गयो भने किनकि तपाईँले त्यो वर्ष राख्नुपर्छ कि म जान जाँदा प्रधानमन्त्री राजमा तपाईँको मार्फतमा चाहिँ मलाई सिक्छु।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणदेखि कोविड महामारीका बेला भएको भनिएको अनियमितसम्मका विषयमा अख्तियारलाई प्रश्न गरे।
5: नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा किन यस्तो मुद्दा चलाएन? कोविडको बेला देश पनि मर्ने अवस्थामा थियो, हामी मान्छे मरेका मान्छे बोकिरहेका छौँ हामी, तर सरकारले उम्मी घोटाला गरेर करोडौं रुपियाँ उम्मेदवार मुद्दा किन चलाएन?
0: बैठकमा प्रमुख आयुक्त राईले राहदानी बारे पहिले उजुरी परेको र बोलाइएपछि आफू र प्रधानमन्त्री कार्यालय गएको जानकारी दिए। उनले अख्तियारलाई बोलाउन सकिने भन्दै प्रधानमन्त्रीको बचाव गरेको देखियो। अर्को विषय, प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले वैदेशिक सहायतालाई पारदर्शी बनाउन र लेखा परीक्षणको दायराभित्र रहेर रकम परिचालन गर्नका निम्ति आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। यसै सन्दर्भमा हामीले समितिका सभापति भरत बहादुर खड्कालाई पछिल्लो निर्देशन दिनुको कारणबारे सोधेका छौं।
1: हाम्रो देशको आफ्नो किसिमको संविधान छ, नियम छ, कानून छ, अडिटिङ गर्ने प्रणाली छ। त्यसैले गर्दाखेरि दात्री संस्थाले दिएको जुन रकम हो पारदर्शी हुनुपर्छ भन्ने सबैको ध्यानै त्यतातिर छ, सबैको जनताको। त्यसैले गर्दाखेरि कुन कुन ठाउँमा कति खर्च हुँदो रहेछ, नेपालको अडिटिङ सिस्टममा त्यो आउनु पर्यो, महालेखा परीक्षकको रिपोर्टमा त्यो पनि आउनु पर्यो, त्यसलाई त्यही ढङ्गले व्यवस्थापन गर्दा अझ राम्रो हुन्छ। अर्को कुरा, हामी त्यो अनुदान चाहन्छौ तर नेपाली जनताको निड्सको आधारमा त्यो आउनुपर्छ,
0: नेपालको आवश्यकता के हो त्यो अनुसार हुनु पर्यो
1: हो त्यो अनुसार। किन नेपाल सरकारले कुनै पनि ऋण दिँदा या अनुदान ल्याउँदा हाम्रो यहाँको निड्सलाई पहिलो प्राथमिकतामा राखेर निड्सको आधारमा हामीले लिने हो। हामीलाई दिने जुन रकमको बजेट खर्च हुन्छ त्यो पारदर्शी ढङ्गले नेपालको लेखा प्रणालीमा त्यो जोडिनुपर्छ, त्यो ढङ्गले यसलाई व्यवस्थापन गर्नुपर्छ।
0: यो दिशामा अगाडि बढ्नका लागि देखिएका चुनौती के कस्ता छन्?
1: एउटा कुरो, हाम्रो देश साह्रै अब अन्डर डेभलपमेन्ट छ, आर्थिक दृष्टिकोणले कमजोर छ, हामीले मागेर बस्नुपर्ने अवस्था छ होइन। त्यसैले कमजोर मुलुकहरूलाई आफ्नो हिसाबले कुनै पनि काम गराउन सजिलो चाहिँ छैन।
0: के भनिन्छ भने माग्ने भन्दा दिनेको हात जहिले पनि माथि हुन्छ। उसो भए दाताहरूले नेपालले राख्ने शर्तहरू मानेनन् भने त्यो अवस्थामा के गर्ने भन्ने विषयमा पनि छलफल भयो आज?
1: भयो, त्यो विषयमा पनि किन छलफल नहुनु? तपाईँले कति राम्रो कुरा गर्नुभयो, धन्यवाद। जब मान्छेले हात थाप्नु पर्यो भने हात थाप्ने मान्छे कमजोरै हुन्छन्, कतिपय कुराहरू उनको इन्ट्रेस्टको आधारमा काम गर्नुपर्ने कुरा हुन्छ। तर एउटा कुरो के हो भने दाताहरू लाई कन्ट्रोल गर्नुपर्छ, उनीहरूलाई निगरानी राख्नुपर्छ भन्ने हाम्रो मनसाय होइन। हाम्रो खालि मकसद के हो भन्दाखेरि अब यो पारदर्शी ढङ्गले कुनै पनि कुरालाई अगाडि बढाउनुपर्छ, यो लोकतन्त्र हो, लोकतन्त्रमा पारदर्शी जवाबदेहिता भनेको महत्वपूर्ण पक्ष हुन् भन्ने कुरो उहाँहरूले नै सिकाएका हुनाले हामी पनि सिक्दै गएको मुलुक हुनाले हाम्रो भनाइ के हो भन्दा दात्री संस्थाहरूले पनि जुन मानवीय सहयोगको लागि नेपाललाई दिने कुरा उनको इन्ट्रेस्ट भन्दा नेपालको आवश्यक के हो मैले अघि पनि निवेदन गरे, त्यो आधारमा उहाँहरूले दिनु पनि पर्छ। एउटा कुरो के हो भन्दाखेरि आर्थिक अनुशासन नगरिकन वित्तीय सुशासन आउन सकिँदैन। त्यसैले जुन देशमा रकम खर्च हुन्छ, अनुदान भनौँ, ऋण भनौँ, सहयोग भनौँ, त्यो देशको लेखा प्रणालीमा पनि यसलाई जोडिदिँदा यो पारदर्शी ढङ्गले हाम्रो मुलुकमा यति पैसा आयो, यो शीर्षकमा यति पैसा आयो, यति खर्च भयो, यो तरिकाले खर्च भयो, यसको उपलब्धि यति आयो भन्ने कुरा दिने दातालाई पनि यसले उनको हाइटै बढाउँछ, उनका प्रतिको कन्फिडेन्स बिल्डअप गर्छ जस्तो मलाई लाग्छ।
0: सार्वजनिक लेखा समितिका सभापति भरत बहादुर खड्का। एलपी ग्यास आपूर्ति सम्बन्धी एउटा विषय, नेपाल आयल निगमका अधिकारीहरूले भारतलाई मासिक 60,000 मेट्रिक टनसम्म ग्यास उपलब्ध गराइदिन अनुरोध गरिएको भन्दै आपूर्ति बढेसँगै वितरण प्रणाली सहज हुने क्रममा रहेको बताएका छन्। तर अझै पनि कैयौं ठाउँमा सहजै खाना पकाउने ग्यास खरिद गर्न नपाइरहेको उपभोक्ताले गुनासो गर्दै आएका छन्। हामीले नेपाल आयल निगमको एलपीजी तथा एभिएसन विभागका निर्देशक विनित मणि उपाध्यायलाई मासिक 60,000 मेट्रिक टनसम्म एलपीजी आउन थालेमा संकट टर्छ त भनेर सोधेका छौ।
6: पक्कै पनि टर्नु पर्छ, किनभने हामीले विगतमा तारिकमा चाहिँ कति मगाउँथ्यौं, जति बेला नर्मल हुन्थ्यो भन्दाखेरि त्यति बेला 40-47 हजार मेट्रिक टन मगाउँथ्यौं, त्यतिले पनि मार्केट पुगिरहेको थियो। चैत वैशाख जेठ महिना र करिब करिब असारको अन्तिमसम्म चाहिँ यो 7.1 केजीमा हामीले फिल गर्न थालेपछि अलिकति डिमान्ड चाहिँ घटेर गयो। त्यति बेला चाहिँ हामीलाई चाहिँ के लाग्यो भने उपभोक्ताहरूलाई 7.1 केजीको सिलिन्डरमा खासै रुचि रहने रहेछ, जस्तो आयात परिमाणले पनि त्यति देखाइरहेको थियो। अहिले पछिल्लो समय चाहिँ फेरि 14.2 केजी हुँदाखेरि जति थियो त्यही हिसाबले आयात गर्ने सोच बनाएको थियौं, तर त्यतिले नपुग्ने जस्तो देखियो। त्यसपछि हामीले अगस्त महिनाको लागि भनेर 55 हजार मेट्रिक टनको एलोकेसन पठायौं। हामीले उहाँलाई अझ रिक्वेस्ट के गर्यौं, 55-60 हजार मेट्रिक टनसम्म चाहिँ आपूर्ति गरिदिनेको लागि अनुरोध गर्यौं। यो भएको कारणले अब यति केही समय आइसकेपछि अहिले जुन अलिकति असहज जस्तो देखिएको छ, यो पूर्ण रूपले सहज भएर जाने हामीले विश्वास छ।
0: अबको 1-2 हप्तामा सामान्य अवस्थामा फर्किएला,
6: त्यो सम्भावना धेरै देखिएको छ। किनभने हामीले पनि के देखेका छौँ भने हिजो मात्र पनि हामीले एउटा विज्ञप्ति सार्वजनिक गर्यौं, जसमा विगतका महिनाहरूमा भन्दा हाम्रो साउन महिनामा चाहिँ आयातको अवस्था राम्रो भएको चाहिँ त्यो विज्ञप्तिले पनि देखाउँछ। जस्तो साउन महिनामा मात्रै 57,316 मेट्रिक टन आयात हुँदाखेरि त्यसको इक्विभ्यालेन्टमा 40 लाख सिलिन्डर चाहिँ बिक्री भएको देखाउँछ। यो चाहिँ अघिल्लो महिना भन्दा 9 लाख सिलिन्डर बेसी भएको हुँदाखेरि अब हामी यो आयातको अवस्था पनि बलियो राम्रो र नियमित भइरहेको हुँदाखेरि यसले चाँडै नै यहाँले भने जस्तै 1-1.5 हप्तामा चाहिँ यो समस्या समाधानतर्फ पूर्ण रूपले समाधानतर्फ नै उन्मुख हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ।
0: अब अन्त्यमा एउटा संसदीय समितिले ग्यास सिलिन्डरको ट्रेकिङको विषयमा पनि जोड दिएको छ, त्यो दिशामा नेपाल आयल निगम कसरी अगाडि बढ्छ?
6: केही समय अगाडि पनि यो संसदीय समितिले नेपाल आयल निगमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई एलपीजी सिलिन्डरको ट्रेकिङ नभएको कारणले गर्दाखेरि कसले कति सिलिन्डर लगे अथवा कोसँग कति सिलिन्डर छ भन्ने थाहा हुन नसकेको हुँदा यसले ट्रेकिङ गरिहाल्नु पर्यो भने संसदीय समितिको निर्देशन पश्चात नेपाल आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग पनि समन्वय गरिरहेछ र हामीले पनि एउटा चाहिँ के अध्ययन चाहिँ अगाडि बढाइरहेको छौँ भने यो एलपीजी ट्रेकिङलाई चाहिँ अगाडि बढाउनु पर्छ। अब यसको एक किसिमको वेब एप्लिकेशन जस्तो बनाएर त्यहाँ चाहिँ अब धेरै नै युजरहरूले युज गर्न सक्ने भएको हुँदाखेरि त्यसमा चाहिँ हरेक सिलिन्डरको सिरियल नम्बर हुन्छ, हरेक उद्योगसँग आफूसँग भएका सिलिन्डरहरूमा सिरियल नम्बरहरू हुन्छन्, त्यसको आधारमा कुन उद्योगसँग कति सिलिन्डर छ र त्यो चाहिँ डिलर मार्फत उपभोक्ताका इन्डिभिजुअलसम्म चाहिँ पुगेको छ, खाली सिलिन्डर अथवा भरि सिलिन्डरको अवस्था के छ भन्ने कुराको चाहिँ ट्र्याकिङ गर्ने मोडेलिटीमा विभिन्न चरणमा छलफलहरू भइरहेछन्, यसको प्राविधिक कुराहरूमा छलफलहरू भइरहेछ।
0: नेपाल आयल निगमको एलपीजी तथा एभिएसन विभागका निर्देशक विनित मणि उपाध्याय। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, रूसका पछिल्ला हमलाहरूमा युक्रेनको राजधानी किएवमा कम्तीमा 15 जनाको ज्यान गएको छ। किएवका मेयरले युक्रेनले हवाई रक्षा क्षेपास्त्रको अभावको निरन्तर सामना गरिरहेको बताएका छन्। युक्रेनको आपतकालीन सेवाले रूसले रातभरि गरेको हमलामा आवासीय भवनका साथै विद्यालय र बाल अस्पतालमा समेत क्षति पुगेको जनाएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
2: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली युक्रेनसँग पर्याप्त नहुँदासम्म रूसले शान्तिबारे गम्भीर भएर नसोच्ने बताए। बीबीसी न्यूजसँग किएव स्थित एउटा क्षतिग्रस्त आवासीय भवनमा कुरा गर्दै मेयर भिताली क्लिट्स्कोले उनकै शब्दमा साझेदारहरूबाट गोला बारूद र क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली युक्रेनलाई आवश्यक परेको बताए। क्लिट्सको सोलोमियान्स्की जिल्लामा क्षतिको अवस्था हेर्न पुगेका थिए। उनको वरिपरि आपतकालीन सेवामा कार्यरत कर्मचारीहरू कामलाई निरन्तरता दिइरहेका थिए भने मानिसहरू आफ्नो क्षतिग्रस्त घरको बाहिर उभिरहेका थिए। ती मध्ये एक भलेरिया बोन्दरूक थिइन् जो दक्षिणी युक्रेनमा रहेको आफ्नो घर बमबारीमा परेपछि सुरक्षित ठाउँ खोज्दै आफ्नो छोरी लिएर सोलोमियान्स्की आएकी थिइन्। यो युद्धको क्रममा उनी दोस्रो पटक घरबार विहीन भएकी छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने नौ
7: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा नौ बजेछ।
8: यस समयको साथमा जेतु सुनसादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
7: हुनुहुन्छ। रेडियो आधी खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
9: नमस्ते, म तपाईँहरूको आफ्नै गायक तिलक बमल्ला। तपाईं यति बेला सुन्नुहुन्छ साङ्गा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।

0: सुनिस न
1: अहिले हाम्रो गर्नेमा
0: 10 बजे छ
2: यस समयको साथमा जेतुल सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दर हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

कुल्ची हिड़ा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह केही होइन केवल एक थुप्रो माटो हो गालाको बाटोको लामो धर्सो त्यो घाउ होइन त्यो त झरी सुकेको एक थोपा आँसुको टाटो हो एक थोपा आँसुको टाटो हो।

0: अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
0: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार, तपाईं यति बेला सामुदायिक रेडियो आदि खोला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज शुक्रबार बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
2: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
1: 6 देखि 7 बजेसम्म नेपाली बहस,
2: 7 देखि 7:15 सम्म आदि खोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीत संगीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीतहरू,
1: 12 बजेदेखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाका,
2: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
1: 3 बजेदेखि 3:15 सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीत,
2: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खोला खबर,
2: 7 देखि 7:30 सम्म आदि खोलाको सेरोफेरो,
1: 7:30 देखि 8 बजेसम्म साझा खबर,
2: 8 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
1: 9 बजेदेखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
2: 9 देखि 10 बजेसम्म आधुनिक गीतहरू, 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: 10 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: रेडियो आदि खुला 105.4
1: आज विक्रम सम्वत 2083 साल भदौ 5 गते शुक्रबार साउन शुक्ल नवमी सन् 2026 अगस्त 21 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
3: राजनीतिक नियुक्तिमा सेनाका पूर्व पदाधिकारीलाई प्राथमिकता। सरकारमा एमाले र नेकपा झगडामा राप्रपा र जसपा। कांग्रेस अधिवेशन रोक्न इतरपक्षीय अदालत जाँदै ठूलो आयोजनाका न्यून प्रगति। अख्तियारमा सबै पूर्व प्रधानमन्त्री विरूद्ध उजुरी लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको एउटै योजनाबाट 150 घर दूरीमा धारा शीर्षकको शुभ समाचार।
1: सल्याङ कपुरकोट गाउँपालिका एकमा लिफ्ट प्रणालीको खानेपानी योजना सञ्चालन गरिएको छ। यो वर्षदेखि निर्माण शुरू भएपछि वर्षौंदेखिको खानेपानीको समस्या समाधान हुने आशा पलाएको छ। यो योजनाबाट 151 घर धुरीलाई खानेपानीको धारा पुर्याउने लक्ष्य लिइएको छ। कार्की गाउँ दहवन र गैरीबाङ क्षेत्रका घरधुरीलाई लक्षित गरी अघि बढ़ाइएको योजनाबाट वड़ा कार्यालय र विद्यालयमा समेत खानेपानी पुर्याउने उद्देश्य छ। लामो समयदेखि टाढ़ाबाट पानी बोकेर गुजारा चलाउँदै आएका स्थानीय अब योजनाको काम पूरा भएपछि खानेपानीको दुःख हट्नेमा आशामा छन्। स्थानीय गुण सिंह घरती मगरका अनुसार गाउँमा वर्षौंदेखि घर घरमा धारा पुग्ने सपना थियो। अहिले योजना निर्माण शुरू भएपछि उक्त सपना पूरा हुने विश्वास बढ़ेको उहाँले बताउनुभयो। बर्खामा गाउँका मूलमा पानी आए पनि अन्य समयमा टाढ़ाका स्रोत तथा खोलाबाट पानी ल्याउनु पर्ने बाध्यता रहेको भन्दै स्थानीय सीता राणाले निर्माण शुरू भएपछि खानेपानीको दुःख अन्त्य हुने अपेक्षा व्यक्त गर्नुभयो। पानी लिन जाँदा आउँदा दैनिक एक घण्टासम्म समय खर्चिनुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ। योजना गत आर्थिक वर्षदेखि नै शुरू भए पनि बहुवर्षीय भएकाले गत वर्ष सोलर मोटर लगायतका निर्माण सामग्री खरिद गर्ने काम भएको थियो। यस वर्षदेखि मुख्य निर्माणको काम अगाडि बढ़ेको हो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
6: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
7: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
6: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
7: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
5: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
2: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
6: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सरकारले विभिन्न पदमा राजनीतिक नियुक्ति गरिरहँदा नेपाली सेनाका अवकाश प्राप्त अधिकारीहरू पनि प्राथमिकतामा परिरहेका छन्। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले भर्खरै मन्त्रालयको विज्ञ सचिवका रूपमा अवकाश प्राप्त सहायक रथी धर्मेन्द्र कुमार झालाई नियुक्त गरेका छन्। उनको हैसियतलाई सचिव सरह राखिएको छ। सरकारले बनाएको कार्यविधिमा पूर्वाधार विकास मन्त्रीले सचिव सरहका मात्र 5 जनासम्म विज्ञ राख्न सक्ने व्यवस्था छ। सरकारले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा पनि पूर्व सैनिक अधिकारीलाई नियुक्त गरेको छ। पूर्व महासेनानी डाक्टर आनन्द सिंह भाटलाई उक्त पदमा नियुक्ति गरिएको हो। भाटले 2076 सालमा नेपाली सेनाबाट अवकाश पाएका थिए। बागमती विकास समिति पूर्वाधार विकास मन्त्रालयकै मातहतमा छ। उक्त पदमा मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा तीनजनाको नाम सार्वजनिक गरिएको थियो। पहिलो नम्बरमा डाक्टर विकास देवकोटा, दोस्रोमा भाट र तेस्रो नम्बरमा संगीता यादव थिए, तर दोस्रो नम्बरका भाटलाई नियुक्त गरिएको हो। यसै गरी अर्का एक सैनिक अधिकारीलाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त गरिएको छ। आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री वारेन्द्र शाहले डाक्टर देवेन्द्र खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्। कत्री नेपाली सेनाका अवकाशप्राप्त रथी हुन्। आयोगको सहअध्यक्षमा शिक्षा तथा खेलकुद मन्त्री हुने व्यवस्था छ। सहअध्यक्षको हैसियतले शिक्षा तथा खेलकुद मन्त्रीले खत्रीलाई उपाध्यक्षको नियुक्ति दिएका थिए। खत्रीले 2077 पुसमा प्राविधिक उपरथी पदबाट अवकाश पाएका थिए। यसै गरी सरकारले नेपाल वायु सेवा निगमको संचालक समिति सदस्य पदमा डाक्टर दीपक प्रसाद बास्तोलालाई नियुक्त गरेको थियो, तर उक्त नियुक्ति विवादास्पद बनेको छ। बास्तोलाको नियुक्तिलाई सर्वोच्च अदालतले समेत खारेज गरेको छ। पूर्वाधार मन्त्रालयको विज्ञ सचिवमा पूर्व सहायक रथी धर्मेन्द्र कुमार छ। बागमती सभ्यता एकीकृत विकास समिति अध्यक्षमा पूर्व महासेनानी आनन्द सिंह भाट, चिसिया उपाध्यक्षमा पूर्व रथी देवेन्द्र खत्री र नेवानी संचालकमा पूर्व उपरथी दीपक प्रसाद बास्तोला नियुक्त भएका छन्। बास्तोलाको नियुक्तिलाई भने सर्वोच्चले खारेज गरेको छ। राजनीतिक नियुक्तिमा सेनाका पूर्व अधिकारी शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: लामिछानेले अख्तियारलाई भने सरकारबाट अवरोध भए कार्यवाही गर्नुहोस् शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले अख्तियारका दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा 7 घण्टासम्म राखेर राहदानी खरिद प्रकरण अनुसन्धान तत्काल टुंग्याउन दवाब दिएको विषय संसदीय समितिमा पुगेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहिबार अख्तियारका काम कार्यवाहीबारे भएको छलफलका क्रममा यो विषय उठेको हो। सत्तारूढ़ रासोपा सभापति रवि लामिछानेले बैठकमा प्रधानमन्त्रीको सचिवालयले दवाब दिएकोतर्फ संकेत गर्दै अनुसन्धान अभियोजन जस्ता अख्तियारको काममा सरकारबाट अवरोध सृजना गर्नु आफैमा अपराध भएको जनाउँदै त्यसमा अख्तियारले आवश्यक कार्यवाही अगाडि बढ़ाउन सक्ने धारणा राखे। अख्तियारले आफ्ना काममाथि अवरोध पुर्याउनेलाई कार्यवाही गरे, सरकार संचालन गरिरहेको दलको नेतृत्वको हिसाबले कुनै अवरोध नपुर्याउने पनि उनले बताए। अख्तियारको सम्पूर्ण टीमलाई म भन्न चाहन्छु कि हाम्रो नेतृत्वको सरकारबाट कुनै कमजोरी भएको रहेछ र त्यसले तपाईहरूको काम कार्यवाहीमा कुनै अवरोध सृजना भएको रहेछ भने त्यसको स्पष्ट आधार र कारण भए यहाँहरू आफ्नो ढंगले त्यसलाई कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाउन सक्नुहुन्छ। लामिछानेले भनेका थिए त्यस्ता कोही मान्छे संलग्न भएका रहेछन् र तपाईहरूसँग आधार र कारण छन् भने हाम्रो कुनै पनि किसिमको दबाव र प्रभाव हुने छैन। अख्तियार जस्ता संवैधानिक आयोगहरूलाई स्वच्छ र स्वस्थ रूपमा निर्बाध काम गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारको रहेको पनि उनले बताए। प्रधानमन्त्रीको सचिवालयले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई सहित आयुक्तहरूलाई असार 1 बोलाई 7 घण्टासम्म राखी राहदानी खरिद ठेक्का प्रकरणमा अनुसन्धान टुंग्याएर अभियोजन गर्न दवाब दिएको आरोप लागेको थियो। यस विषयमा प्रधानमन्त्री शाहले 7 असारमा चितवनमा आयोजित रासोपाको महाधिवेशन उद्घाटन कार्यक्रममा अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए नेहू खोज्दै गर्दा अख्तियारलाई 5 घण्टा सोधपूछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने 5 घण्टा मात्रै होइन 5 वर्षसम्म राखेर सल्लाह गरिन्छ, हामी नियमभन्दा बाहिर जाँ। लामिछानेले अख्तियारलाई भने सरकारबाट अवरोध भए कार्यवाही गर्नुहोस् शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
3: त्यस्तै हचुवाका भरमा कसै विरूद्ध मुद्दा चलाउँदैनौ शीर्षकमा अख्तियार प्रमुख राई हिमालय टाइम्समा यो खबर छापिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगले कसैलाई पनि हचुवाका भरमा मुद्दा नचलाउने स्पष्ट पार्नु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहिबार सिंह दरबारमा बसेको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमाथिको छलफलमा धारणा राख्दै प्रमुख आयुक्त राईले अनुसन्धानको लामो प्रक्रिया पूरा गरेपछि मात्रै मुद्दा अभियोजन हुने बताउनु भएको छ। उहाँका अनुसार कुनै उजुरी परेकै आधारमा अख्तियारले तत्काल मुद्दा चलाउने गर्दैन। अनुसन्धान अधिकृतले गहन अनुसन्धान गरेपछि बहुमतका आधारमा निर्णय हुने र त्यसपछि सहन्यायाधिवक्ता सहितको कानूनी टोलीले सम्पूर्ण कानूनी आधार परीक्षण गर्छ। मुद्दा पेश गर्न लायक ठहरिएपछि मात्रै अभियोजन प्रक्रिया अघि बढ़ने समेत उहाँले स्पष्ट पार्नुभयो। आयोगका प्रमुख आयुक्त राईले भूमि सम्बन्धी पुराना मुद्दा र हदबन्दीका विवादहरू टुंग्याउन सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्ने समेत बताउनु भएको छ। समितिको बैठकमा बोल्दै राईले तथ्य र प्रमाणको अभावमा भूमि सम्बन्धी धेरै उजुरीहरू लामो समयदेखि अन्योडित अवस्थामा रहेको बताउनुभयो। प्रमुख आयुक्त राईले प्रधानमन्त्रीको सचिवालयमा आफू र आयोगका कर्मचारीलाई घण्टौ थुनिएको भनिएको घटनाबारे पनि राज्य व्यवस्था तथा सुशासन समितिमा जवाब दिनुभएको छ। बिहिबार समितिको बैठकमा सांसदहरूले सिंहदरबार स्थित प्रधानमन्त्रीको सचिवालयमा अख्तियार प्रमुख सहितका कर्मचारीलाई करिब 7 घण्टा रोकेर विभिन्न व्यक्तिमाथि मुद्दा चलाउन दवाब दिएको विषयमा प्रश्न उठाएका थिए। जवाफमा प्रमुख आयुक्त राईले भने प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि आफूहरू प्रधानमन्त्रीको कार्यालय गएको बताउनुभयो। राहदानी सम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्न तथा आयोगले गरिरहेको कामगारे जानकारी लिन बोलाउन सक्ने उहाँको भनाइ थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सबै पूर्व प्रधानमन्त्री विरूद्ध समेत उजुरी परेको छ। बिहिबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अख्तियारका प्रमुख आयुक्त राईले यस विषयमा जानकारी दिनुभएको हो। सांसदले सोधेको प्रश्नको उत्तरमा अख्तियार प्रमुख राईले जीवित रहेका सबै पूर्व प्रधानमन्त्री विरूद्ध उजुरी आएको बताउनुभयो। पूर्व प्रधानमन्त्रीमाथि उजुरीको कुरा गर्नुभयो। सबैको उजुरी आएको छ, हेर्छौ अख्तियार प्रमुख राईले भन्नुभएको छ। उहाँले यस विषयमा धेरै खुलाउन नमिल्ने समेत बताउनु भएको थियो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सुशासन कायम गर्ने तथा भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सरकारका तर्फबाट कुनै पनि किसिमको राजनीतिक हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले पनि आयोगको अनुसन्धान स्वच्छ निष्पक्ष र परिणाममुखी हुनुपर्नेमा जोड़ दिनुभएको थियो। हचुवाका भरमा कसै विरूद्ध मुद्दा चलाउँदैनौ अख्तियार प्रमुख राई शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: प्रदेश सरकारमा एमाले र नेकपा बीच भएको नयाँ सत्ता समीकरणले राप्रपा र जसपा नेपाल आन्तरिक विवादमा मुछिएका छन्। कंग्रेस एमाले गठबन्धन भत्किएसँगै 7 वटै प्रदेशमा एमाले नेकपा बीच सत्ता सहयात्राको सहमति भएको थियो। कोशी सुदूरपश्चिम र कर्णालीमा सहज भए पनि बागमती र लुम्बिनी प्रदेशमा सहज बहुमत पुर्याउन राप्रपा र जसपाको समर्थन आवश्यक भयो। त्यसका लागि एमाले दुवै दलको प्रदेश संसदीय दलको समर्थन लिएर सरकार गठन गरेको छ। सरकार निर्माणमा सत्ता गठबन्धनमा रहेका एमाले र नेकपा सफल भए पनि राप्रपा र जसपा नेपालमा झगडाको बिउ रोपिएको छ। बागमती र लुम्बिनी दुवै प्रदेशमा एमालेकै मुख्यमन्त्री भएका छन्। बागमतीमा एमाले सांसद किरण थापा मगरको नेतृत्वमा सरकार गठन हुँदा राप्रपा संसदीय दलका नेता उद्धव थापाले समर्थन गर्दै सरकारमा 3 जना मन्त्री पठाएका छन्। सरकार गठनमा केन्द्रको निर्णय विपरीत प्रदेश संसदीय दलले समर्थन गरेको विषयलाई लिएर तीव्र विवाद उत्पन्न भएको हो। राप्रपा केन्द्रीय कार्यालयले प्रदेश सरकारलाई समर्थन गर्ने कुनै आधिकारिक निर्णय नभएको स्पष्ट पार्दै प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाएको थियो। पार्टी निर्देशन विपरीत गएको भन्दै राप्रपाले संसदीय दलका नेता थापालाई भने यसअघि नै कार्यवाही गरी निलम्बन गरिसकेको छ। थापाले बागमतीमा राप्रपा तटस्थ बस्दा सरकार नै नबन्ने स्थितिमा जिम्मेवार दलको हैसियतमा संसदीय दलले निर्णय लिएको बताएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको भनाई छ, बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई प्रदेश सभा सदस्यबाट समेत हटाउने र सरकारमा जाने सबैलाई कार्यवाही गरिन्छ। यस्तै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रत्नबहादुर खत्री भन्नुहुन्छ, जसपा प्रदेश सभा संसदीय दलले निर्णय गरेर सरकारलाई समर्थन दिएको अवस्थामा कुनै सांसद वा नेताले भन्दैमा सरकारलाई समस्या पर्दैन। प्रदेश सरकार सरकारमा एमाले नेकपा झगडामा राप्रपा जसपा शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
3: नेपाली कांग्रेसको इतर पक्षले पार्टीको 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ। इतर समूहको नेतृत्व सम्हाल्नुभएका पूर्व महामन्त्री डाक्टर सासाङ कोइरालाको महाराजगंज स्थित निवासमा बिहिबार बिहान बसेको बैठकले 15 महाधिवेशनको कार्यतालिका स्थगन गर्न माग गर्दै अदालत जाने निर्णय गरेको हो। यता संस्थापन पक्षले केन्द्रीय कार्य समितिको बैठक मार्फत बुधबार तोकिएको मितिमै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ। देउवा पक्षसँगको सहमति गर्नका लागि तल्ला तहका अधिवेशनको तालिकामा भने केही संशोधन गरिएको छ। कांग्रेस सभापति गगन थापाले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा छैठौं पटक प्रधानमन्त्री बन्न नपाएकोमा असन्तुष्ट रहेको टिप्पणी गर्नुभएको छ। त्यस्तै कांग्रेस उपसभापति विश्व प्रकाश शर्माले पार्टी एकतालाई मजबूत बनाउन सबैलाई क्रियाशील हुन आग्रह गर्नुभएको छ। त्यस्तै कांग्रेसका नेता रमेश लेखकले लामो समयदेखि पार्टी मिलाउन प्रयास गरिरहेको तर अहिलेसम्म पनि नमिलेकाले अब आफू थाकिसकेको प्रतिक्रिया दिनुभएको छ। कांग्रेस महाधिवेशन रोक्न इतरपक्षीय अदालत जाँदै शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
1: श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले 12 जेठको प्रतिनिधि सभा बैठकमा बाँदर आतंकका कारण किसानहरू गम्भीर मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराए। बाँदरले बाली नाली नष्ट गर्दा ग्रामीण क्षेत्रका जनता